0: ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
0: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
0: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 ह्यास डायल गर्नुहोस्। 4G बोल्दे
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सड़क यातायात सञ्चालन सहित पुननिर्माण र पुनर्स्थापना लगायतका कामलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रपति पौडेलले परराष्ट्र मन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा हिजो छुट्टा छुट्टै छलफल गर्नुभई सड़क यातायात सञ्चालन एवं बाढी पीड़ितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन ध्यान आकर्षण गराउनु भएको हो। उहाँले भौगोलिक विकटतालाई ख्याल गरी सड़क यातायात सञ्चालनमा क्षमताले नभ्याए ठूला बेलीब्रिज सहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग समेत लिन सुझाव दिनुभयो। साथै उहाँले जलवायु परिवर्तनका कारणबाट नेपालले बेहोर्नु परेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदाय समक्ष आवाज उठाउनु पर्ने सुझाव पनि दिनुभयो। भेटमा मन्त्री खनाल र लम्सालले दशैं अघि नै सड़क यातायात पूर्ववत रूपमा सञ्चालन गर्ने तथा बाढी प्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा निर्माण सकिने गरी दिनरात काम भइरहेको जानकारी दिनुभयो। यसै गरी उहाँहरूले वैकल्पिक सड़क निर्माण कार्यलाई सरकारले तीव्रता दिएको, लामो बेली ब्रिजहरूको लागि मित्र राष्ट्रहरूसँग आग्रह गरिसकिएको, ती सामग्रीहरू आउने क्रममा रहेको र अन्य आवश्यक योजना सरकारले अघि बढाएको जानकारी गराउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज उद्धार राहत वितरण र उपचार लगायतका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलपछि आवश्यक निर्देशन समेत दिनुभएको मन्त्री परिषदको कार्यालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विपदका समयमा जलवायु न्यायका लागि विश्व समुदाय माझ सबै राजनैतिक दलहरूलाई एक ढिक्का भएर उभिन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा समय लिएर बोल्नुहुँदै सभापति लामिछानेले विपदको समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी राष्ट्रिय एकता र मानवीयताका आधारमा सबै एक हुन आवश्यक रहेको बताउनुभयो। सभापति लामिछानेले विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जाल मार्फत टिप्पणी, कटाक्ष वा साइबर बुलिङ नगर्न पनि आग्रह गर्नुभयो। आफ्नो कुनै गल्ती नभएर पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो विशेष दर्जा दिने पनि सभापति लामिछानेले उल्लेख गर्नुभयो।
4: भदौ 10 को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौ हुनु हुँदैन। ती त जलवायु अन्यायका पीडित हुन्। आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका ती निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो कुनै विशेष दर्जा दिनेछ। यो विपत्तिका कारक उनीहरू थिएनन्। पृथ्वीको तापक्रम उनीहरूले बढाएका थिएनन्। हिमाल पगाल्ने कार्बन उत्सर्जन उनीहरूले गरेका थिएनन्। अहिलेको जलवायु संकट उनीहरूको सिर्जना थिएन। तर जलवायु संकटको सबैभन्दा ठूलो मूल्य भने तिनै धरती पुत्रहरूले र यो भूगोलसँग कुनै चिन्जान नभएका पर्यटकले आफ्नो जीवन दिएर चुकाए। जलवायु संकटको असमान भारका कारण समाप्त भएका र फेरि पनि समाप्त हुन सक्ने जीवनहरूमाथि हामीले केवल शोक मनाएर अब पुग्दैन। हामीले संकल्प गर्नै पर्छ।

विपत्तिको समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा आम नागरिकले निर्वाह गरेको भूमिकाको वहाँले प्रशंसा गर्नुभयो। त्यस्तै सीमापार प्रारम्भिक चेतावनी तथा विपत्पूर्व सूचना प्रणाली विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्य संरक्षण गर्न तथा जलवायु जन्य हानि नोक्सानी सम्बोधनका लागि अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्ने बताउनुभयो। पुनर्निर्माणका नाममा नेपाली जनतामाथि थप ऋणको भार थुपार्न नहुने भन्नुहुँदै वहाँले अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गर्नेतर्फ नेपालको ध्यान जानुपर्ने बताउनुभयो। सभापति लामिछानेले राष्ट्रसंघको 81 महासभामा नेपाली प्रतिनिधिमण्डलले जलवायु संकट र हिमालयको अवस्थाबारे विश्व समुदायको ध्यान आकर्षण गराउनुपर्ने बताउनुभयो। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नेपाललाई जलवायु परिवर्तनको उच्च जोखिमबाट जोगाउनु पर्ने बताउनु भएको छ। 113 बीपी जयन्तीको अवसरमा हिजो भक्तपुरमा आयोजित विचार गोष्ठीमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका निवर्तमान सभापति देउवाले विनाशकारी भोटेकोशी बाढीका कारण नेपाललाई अपूरणीय क्षति पुगेको बताउनु हुँदै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपदको सामना विरूद्ध अभियान नै थाल्नुपर्नेमा जोड दिनुभयो। जलवायु परिवर्तनको जोखिम विश्वव्यापी भएको उल्लेख गर्नुहुँदै वहाँले सम्भावित विपत्तिको सामना गर्न गम्भीर रूपमा लाग्नुपर्ने बताउनुभयो। निवर्तमान सभापति देउवाले पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतले न्याय दिनेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो। वहाँले पार्टी कब्जा गर्ने गलत नियत राखेर अवैधानिक रूपमा विशेष महाधिवेशन गरिएको दावी गर्नुभयो। भोटेकोशी बाढीका कारण थुनिएको चिलिमे जलविद्युत केन्द्रको सुरुङ खुलाउने कार्य तीव्र रूपमा अगाडि बढेको छ। कामको सिलसिलामा रहेका प्राविधिक कर्मचारीको खोज तथा उद्धारका लागि थुनिएको सुरुङको प्वाल खोल्न थालिएको हो। चिलिमे जलविद्युत केन्द्रका केन्द्र प्रमुख मनिष विष्टका अनुसार नेपाली सेना तथा भारतीय सेनाको सहयोगमा सुरुङभित्र थुप्रिएको हिलो तथा लेदो पछ्याउने काम भइरहेको छ। निरन्तरको प्रयासपछि हालसम्म करिब 100 मिटर सुरुङको लेदो हटाइसकिएको वहाँले जानकारी दिनुभयो। उद्धार कार्य यही गतिमा अघि बढे आज साँझसम्म सम्पर्कविहीन प्राविधिक कर्मचारी भेटिने आशा गरिएको छ। नियन्त्रण कक्षको लेदो हटाइएपछि ती प्राविधिक कर्मचारीको अवस्था पत्ता लाग्ने विश्वास खोजी कार्यमा संलग्न प्राविधिकहरूले व्यक्त गरेका छन्। विद्युत केन्द्र सञ्चालनमा रहेकाले सुरुङभित्र रहेका 3 प्राविधिक कर्मचारी नियन्त्रण कक्ष कन्ट्रोल रूममा कार्यरत रहेको उहाँले जानकारी दिनुभयो। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट बेपत्ता भएका मध्ये 1372 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 178 जना, नुवाकोटमा 197, धादिङमा 70, चितवनमा 363, गोर्खामा 77, तनहुँमा 38, नवलपरासी पूर्वमा 227 र नवलपरासी पश्चिममा 222 जना गरी 1372 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1148 शव माटो मुनि सुरक्षित व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1616 गरी कुल 2902 डीएनए नमुना संकलन गरिएको छ। साथै पहिचान नभएको 1295 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। हालसम्म बेपत्ता भएका 4077 जनाको खोजी कार्य भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3030 जना व्यक्तिहरूलाई राखिएको छ।
रसुवाको भोटेकोसी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका 670 नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। नेपाल चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उहाँहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ। नेपाल वायु सेवा निगमले बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छुट दिने भएको छ। निगमले हिजो जारी

0: जारी प्रेस विज्ञप्ति में विपदबाट प्रभावित नागरिक सहयोग पुर्याउने उद्देश्य राहत सामग्री ढुवानी में विशेष सहूलियत प्रदान करने निर्णय गरिएको जनाएको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त निर्णय गरेको स्पष्ट पारेको छ। 5000 मीटर भन्दा अग्लो लाङटाङ लेरुङ हिमालबाट खसेको हिउँ पहिरोले निम्त्याएको विनाशकारी भोटेकोसी बाढीपछि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु न्यायको विषय प्रमुख रूपमा उठेको छ। विगतमा जलवायु न्यायको सवाललाई पर्याप्त प्राथमिकता नदिएको भन्दै अब नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो आवाज सशक्त बनाएर न्यायको हकदार बन्नुपर्नेमा विज्ञहरूको जोड छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
1: विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनबर्गले जलवायु प्रकोपमा नेपालले हालै बिहोर्नु परेको क्षतिको बारेमा बोल्दै अब पनि विश्वले देख्न सकिन भनेर उम्कन नमिल्ने भन्दै नेपाललाई क्षतिपूर्ति उपलब्ध गराउन विश्व समुदाय समक्ष आग्रह गर्नु भएको छ। सामाजिक सञ्जालमा भिडियो अपील गर्दै थनबर्गले कुनै सहायता तथा उदारताको नाममा नभई अब विकसित मुलुकहरूले नेपाललाई तिर्नुपर्ने जलवायु ऋण भएको बताउनुभयो।
2: Stop calling it generosity. What is owed to Nepal is climate debt. Money that is due because of harm that was caused, not a gift that so-called developed countries get to decide whether...
1: विनाशकारी भोटेकोसी बाढीपछि यति बेला राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रको राजनीति विज्ञ अध्ययन अनुसन्धानकर्ता वृत्तमा तत्कालो रूपमा उठिरहेको विषय हो जलवायु न्याय। जलवायु परिवर्तनको कारण नै नेपालले यतिका क्षति नोक्सानी खेप्नु परेको भन्दै क्षतिपूर्तिको विषय पेचिलो बनेर उठिरहेको सन्दर्भमा नेपाललाई ऋण होइन जलवायु न्याय चाहिन्छ भनिरहँदा यसलाई कसरी बुझ्न सकिन्छ भन्ने प्रश्नमा जलवायु विश्लेषक राजन थापा भन्नुहुन्छ।
3: हाम्रो इमिसन भनेको 0.01% भन्दा तल छ, तथापि हामीले भोगेको समस्या अथवा चुनौतीहरू हेर्ने हो भने हरेक वर्ष ज्यादा देखिराखेको छ। चाहे त्यो दोधारा चाँदनीमा 24 घन्टामा परेको 624 मिलिमिटरको वर्षा किन नहोस्, अब यता रोसी खोलामा आएको अथवा यो गएको वर्ष र यो वर्ष भएको यो वितण्डा, यी कुराहरूलाई हेर्दाखेरि जसमा हाम्रो हातै छैन, यसको असर चाहिँ हामीले प्रत्यक्ष रूपमा खेपिराखेको छौँ भने हाम्रो ती संरचनाहरू बगायो भत्कायो अनि त्यसलाई बनाउनका लागि ऋण लिँदैछौँ भने त्यो ऋणकोलाई थुपार्दैछौँ त भन्दाखेरि त्यही असर खेपेका मान्छेलाई हो नि त। तर सहयोग चाहिँ कुन अर्थमा चाहियो त भन्दाखेरि म अनुदानको रूपमा चाहियो, ऋणको रूपमा भएन। यदि ऋण हो भने त्यसमा चाहिँ जलवायु न्याय हामीले गुमायौँ र हाम्रा हरेक संरचनाहरू उच्च जोखिममा छन्। त्यसलाई चाहिँ जलवायु मैत्री बनाउनका लागि विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छ र त्यो सहयोग गर्दाखेरि
1: नेपालले आफ्नो कुरा विश्व सामु सशक्त रूपमा राख्न यस क्षेत्रका अध्ययन अनुसन्धानकर्ता विज्ञहरूले एकै आवाज र अडान लिनुपर्ने भन्दै विश्लेषक थापाले नजिकिँदै गरेको संयुक्त राष्ट्रसंघको महासभा जलवायु सम्मेलन COP31 जस्ता महत्वपूर्ण मञ्चहरूमा नेपालले आफ्नो कुरालाई बलियो गरी राख्न सरकार प्रमुखको उपस्थिति जरुरी र प्रभावकारी हुने पनि बताउनुभयो।
3: यसको एउटा औचित्य भनेको जे घटना भयो त्यसलाई अन्तर्राष्ट्रियकरण गर्ने हो भन्ने कुरालाई एउटै भोइसको रूपमा जानको लागि कोअर्डिनेटेड वे पनि हामीले अप्नाउनु पर्छ। अब निकट भविष्यमा हुने दुईवटा मेजर इभेन्टहरू संयुक्त राष्ट्र संघको महासभा, त्यसमा चाहिँ हाम्रो सरकार प्रमुखकै नेतृत्वमा हुनुपर्छ र त्यहाँनिर चाहिँ जुन हाम्रो नेसनल स्टेटमेन्ट छ त्यो नेसनल स्टेटमेन्टलाई चाहिँ एज अ अपिलको रूपमा उहाँले प्रस्तुत गर्नुपर्छ। जलवायु सम्मेलन जुन COP31 हुँदैछ टर्कीमा, यसमा सशक्त रूपमा आवाज उठाउनु भयो भने, किन भन्दाखेरि अहिले पछिल्लो समयमा नेपालको सरकार प्रमुखलाई एउटा जेएनजीको नेता त्यही अनुसारले सबैले चाहिँ एकदमै ध्यान खिचिराखेको हुँदाखेरि उहाँले बोलेको बोली विक्रय देखेर यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सकियो भने जलवायु परिवर्तनमा नेपालले साँच्चीकै एउटा न्यायको जुन माग गरिराखेको छ त्यो चाहिँ प्राप्त गर्न सक्छ।
1: गएको वर्षहरूमा सोलुखुम्बुको थामेमा आएको बाढी, हिमताल विस्फोटबाट गएको रसुवा बाढी र हालै भदौ 10 गतेको हिम पहिरोले सृजित विनाशकारी बाढीलाई जलवायु परिवर्तनले निम्त्याएको चरम घटनाको रूपमा लिएको छ। 0.04% मात्र कार्बन उत्सर्जन गर्ने नेपालले जलवायु परिवर्तनका चरम नोक्सानीहरू बेहोर्नु पर्दा अब जलवायु न्यायको माग दाबी गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा लाउड एन्ड क्लियर आवाज उठाउन कति पनि ढिला गर्नु हुँदैन। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
0: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्ने कार्यक्रम रहेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुवै पक्षले हार र जीतको अवस्था हासिल गराउन मेलमिलाप सम्बन्धी विधेयक संशोधन गर्न लागि बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै वहाँले मेलमिलाप बढेमा अदालतमा मुद्दाको चाप घटाउने विश्वास व्यक्त गर्नुभयो। सो विधेयकमाथिको छलफलमा भाग लिनुभएका सांसदहरूले स्थानीय तहको सहयोगका सामुदायिक मेलमिलाप कार्य बढाउन विधेयक महत्वपूर्ण हुने तर बाध्यताका आधारमा मेलमिलाप हुन नहुने धारणा राख्नुभयो। प्रतिनिधि सभा बैठकमा एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पेश भएको छ। सभाको हिजोको बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले परिषद एसियाली विधायकी संस्थाहरू बीच कानून तर्जुमा विधायकी नीति कानूनी सूचना तथा कानून सुधार सम्बन्धी अनुभव आदान प्रदान र सहकार्यका माध्यमबाट कानूनी शासन तथा कानूनी संस्कृतिको प्रवर्धन गर्ने अन्तर सरकारी निकाय भएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकमाथिको दफावार छलफलसहितको प्रतिवेदन सभामा पेश गर्नुभएको हो। यसअघि राष्ट्रिय सभाको बैठकको विशेष समयमा सांसदहरूले भोटेकोशी बाढी लगत्तै उद्धारका लागि आउन लागेका विदेशी विज्ञ र प्राविधिकहरूलाई सरकारले अनुमति नदिँदा मानवीय क्षति बढेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको हिजोको बैठकले रसुवा बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन र विश्लेषण गरी असोज 2 गतेसम्म सुझावसहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको छ। समितिले सुझावसहितको प्रतिवेदनका लागि सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको हो। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पी टियाले भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा हिजो भएको भेटमा राजदूत डेल्पी टियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलङ्का सरकारको तर्फबाट 10,00,000 अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो। नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 करोड रुपियाँ सहयोग गरेको छ। तनहुँ समाज युकेले बाढी पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि 10,00,000 निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन काभ्रे शाखाले 32,46,000 रुपियाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ। कपिल वस्तु तौलीहवा स्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले 1,55,000 र पर्सा वीरगंज स्थित शिवम बचत तथा ऋण सहकारी संस्थाले 2,51,000 प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ। यस्तै पोर्चुगलबाट होटल व्यवसायी राजकुमार गौतमले 5,00,000 आर्थिक रूपियाँ आर्थिक सहयोग गर्नुभएको छ। छिमेकी मुलुक भारत सरकारले भोटेकोशी हिमबाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा उद्धार सामग्री पठाउने कार्य जारी राखेको छ। सो क्रममा हिजो 8 चरणको राहत सामग्री नेपाल आइपुगेको छ, जसमा उद्धार उपकरण, उद्धार सामग्री, फोरेन्सिक सामग्री र सेनाको टोलीका लागि आवश्यक थप सामग्री सहित 35 टन राहत तथा उद्धार सामग्री बोकेको भारतीय वायुसेनाको 8 विमान काठमाडौँ आइपुगेको हो। नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उक्त राहत सामग्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभयो। नेपाल सरकारले ती सामानहरू बुझी लिएको प्रस्ट्याउँदै उहाँले सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताले जुनसुकै कम्पनीको खाली ग्यास सिलिन्डर ल्याए पनि ग्यास भरेर उपलब्ध गराउने व्यवस्था गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजो बसेको बैठकमा मन्त्री यादवले निर्देशनको उल्लङ्घन भएको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बताउनुभयो। पाल्पामा डेंगु संक्रमण तीव्र रूपमा बढिरहेको छ। वर्षाको समयमा डेंगु संक्रमण दर बढी हुने भएकाले यो मौसम डेंगु संक्रमणको हिसाबले जोखिमपूर्ण समय रहेको चिकित्सकहरूको भनाइ छ। डेंगु संक्रमणबाट बस्न दिउँसोको समयमा लामखुट्टेको टोकाईबाट बस्नुका साथै शरीर पुरै छोपिने कपडा लगाउनु पर्ने चिकित्सकहरूको सुझाव छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
4: पछिल्लो तथ्याङ्क अनुसार पाल्पामा यो आर्थिक वर्षमा मात्रै 231 जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार यो आर्थिक वर्ष 2083-84 साउन र भदौ महिनाको 20 गते सम्ममा 231 जनामा संक्रमण पुष्टि भएको हो। यो तथ्याङ्क लुम्बिनी प्रदेशका जिल्ला मध्ये सबैभन्दा धेरै हो। डेंगु सार्ने एडिस जातको पोथी लामखुट्टेको वृद्धि र विकासका लागि वर्षायाम अनुकूल हुने भएकाले यस समयमा संक्रमणको जोखिम बढी हुने गरेको छ। स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसूदन भट्टराई:
5: पोथी लामखुट्टेले आफ्नो जीवनकालमा 500-1000 वटा अन्डा पार्छ। यदि लामखुट्टे संक्रमित भइसकेपछि त्यसले अन्डा पारेर जन्मिएका सबै बच्चा लामखुट्टेले पुनः डेंगु रोग गराउन सक्छ। यो एकदमै ऱ्यापिडली फैलिने कारण चाहिँ यो।
4: पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा गरिएका परीक्षणमा संक्रमित धेरै भेटिएका हुन्। डेंगुबाट जोगिन घर वरिपरि पानी जम्न नदिने, पानी राख्ने भाँडा छोपेर राख्ने, लामखुट्टेको लार्वा नष्ट गर्ने तथा दिउँसोको समयमा समेत लामखुट्टेको टोकाईबाट बच्न शरीर ढाक्ने कपडा लगाउन स्वास्थ्य कर्मीहरूको सुझाव छ। दिउँसोको समयमा लामखुट्टेको टोकाईबाट जोगिनु नै डेंगुबाट जोगिने मुख्य कारण रहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले बताउनु भयो। उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, अत्याधिक थकान महसुस हुने, वाकवाकी र बान्ता हुने जस्ता लक्षण डेंगु रोगका हुन सक्छन्। गम्भीर अवस्थामा नाक गिजाबाट रगत आउने, शरीरमा रगत जमेको जस्तो दाग देखिने वा बेहोस हुने जस्ता समस्या हुने गरेका छन्। डेंगुको उपचार महँगो र दुखाई पीडादायक हुने भएकाले सामान्य सावधानीले डेंगुबाट जोगिन सकिने बताउनुहुन्छ पुनः स्वास्थ्य प्रमुख ढकाल। वर्षायाम सँगै संक्रमण थप फैलिन सक्ने भएकाले स्थानीय तह, स्वास्थ्य संस्था र समुदाय बीच प्रभावकारी समन्वय गरी लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियानलाई तीव्रता दिन आवश्यक देखिन्छ। सिनुखनाल, रेडियो नेपाल, पाल्पा।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानको सिरिक क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको र तटीय क्षेत्रमा विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएको इरानी सरकारी सञ्चार माध्यमले जनाएका छन्। मिनाब काउन्टी र केसम टापु सहितका क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएको बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी युद्ध अमेरिकामा हुने नोभेम्बरको मध्यावधि निर्वाचनपछि तत्काल अन्त्य हुने दावी गर्नुभएको छ। उहाँले युद्ध अन्त्यसँगै तेलको मूल्य घट्ने अनुमान समेत गर्नुभएको छ। ट्रम्पले वाशिङटनले हाल सक्रिय रूपमा सम्झौताको प्रयास नगरे पनि तेहरानसँग वार्ताको सम्भावना भने कायम रहेको बताउनु भएको छ। इरानको विदेश मन्त्रालयले क्षेत्रीय मुलुकहरूसँग संवाद गर्न तेहरान तयार रहेको जनाएको छ। आपसी विश्वास बढाउने, दिगो सुरक्षा हासिल गर्ने र आर्थिक प्रगतिलाई अघि बढाउने उद्देश्यले संवाद आवश्यक रहेको मन्त्रालयको भनाइ रहेको छ। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: प्रधानमन्त्री राहत कोषमा करिब 12 अर्ब रुपियाँ जम्मा भएको छ। गत भदौ 10 गते रसुवा भोटेकोसी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 11,98,97,96,84 रुपियाँ मौजात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वटा वाणिज्य बैंकका खाताहरूमा 8,78,82,58,304 रुपियाँ मौजात रहेको छ। यस्तै दुईवटा वाणिज्य बैंकमा 2,11,43,427 अमेरिकी डलर मौजात रहेको छ। यसअघि बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट 1 अर्ब रुपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो। उद्योगलाई उखु बेचेका किसानले 6 महिना भइसक्दा पनि पैसा नपाए पछि समस्यामा परेका छन्। सर्लाहीको दङकुल गाउँपालिका दुईमा रहेको अन्नपूर्ण चिनी उद्योगले गत वर्ष उखु खरिद गरेको भुक्तानी अझै किसानलाई दिएको छैन। उखु किसानहरूले उद्योगलाई दिएको उखुको आंशिक रकम मात्र पाएको र कबुल गरेको समयमा ठेक्का रकम नतिरे साहुलाई ब्याज बुझाउनु पर्ने चिन्तामा रहेको बताएका छन्। रकम प्राप्त नगरेका विभिन्न उखु किसानको उजुरी पछि सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको अध्यक्षतामा गठन गरिएको छानबिन समितिले उद्योगबाट 22 करोड हारिमा किसानको भुक्तानी पाउन बाँकी रहेको प्रतिवेदन सार्वजनिक गरे पनि उद्योग प्रशासनले भने दैनिक किसानको भुक्तानी भइरहेको दावी गरेको छ। यस्तै उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले किसानको भुक्तानी बाँकी रहेको र भुक्तानी दशैं अगाडिसम्म गरिसक्ने गरी काम भइरहेको पनि बताउनुभयो। चितवनको सौराहामा पर्यटक आउने क्रम घटेको छ। क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम प्रकाश पाण्डेले भोटेकोशी बाढीसँगै सड़क सञ्जालमा आएको अवरोध लगायतका कारण यति बेला सौराहाका होटलहरूमा बुकिङ रद्द भएको बताउनुभयो। गत वर्षको यो समयमा जेन्जी आन्दोलनसँगै सुस्ताएको पर्यटन यो वर्ष निकै राम्रो हुने अपेक्षा व्यवसायीहरूले गरे पनि पृथ्वी राजमार्ग अवरोध हुँदा भारत लगायतका देशहरूबाट आउने पर्यटकहरूमा कमी भएको बताइएको छ।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो बालिका मादेन। अब खेल समाचार।
7: काठमाडौँमा जारी नेपाल भलिबल लिग एनबीएल को खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले खप्तर फाल्कसलाई पराजित गरेको छ। यो खेलमा हार बिहोर्दै खप्तर फाल्कस भने प्रतियोगिताबाट बाहिरिएको छ। राष्ट्रिय खेलकुद परिषदको कभर हलमा भएको खेलमा अन्नपूर्णले खप्तरलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्सको यो तेस्रो जित हो। जितसँगै अन्नपूर्ण किङ्स 4 खेलबाट 9 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको अन्नपूर्ण दोस्रो खेलमा काठमाडौँ रेड्स र तेस्रो खेलमा मधेस वारेसलाई पराजित गरेको थियो। यता लगातार 4 हारसँगै खप्तर प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ। खप्तर यसअघि पहिलो खेलमा सगरमाथा समयर्स, दोस्रो खेलमा कर्णाली शिवराज र तेस्रो खेलमा मधेस वारेसँग समान 3-0 सोझो सेटमा पराजित भएको थियो। जारी प्रतियोगितामा 6 पुरुष टिम सहभागी छन्। सानै उमेरदेखि प्रतिभावान खेलाडीलाई फुटबलको मूलधारमा ल्याउने उद्देश्यसहित राष्ट्रिय अन्तर्विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ। देशभर गरी कुल 300 भन्दा बढी स्कुलका टिमको सहभागिता रहने बताइएको प्रतियोगिता एसियन पेन्ट्स च्याम्पियनसिप अन्तर्विद्यालय U18 छात्र तथा छात्र राष्ट्रिय फुटबल प्रतियोगिता 2 चरण गरी सम्पन्न हुने बुधबार आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। राष्ट्रिय खेलकुद परिषदको स्वीकृति प्राप्त प्रतियोगिताको पहिलो चरणमा प्रदेश स्तरको प्रतियोगिता हुनेछ। यही भदौ 25 गतिबाट कर्णाली बाहेक बाँकी 6 प्रदेशमा प्रदेश स्तरका प्रतियोगिताहरू हुनेछन्। सबै प्रदेशको प्रतिस्पर्धाबाट छानिएका छात्र र छात्रा दुवैतर्फ समान 6 टोलीले दोस्रो चरणमा राष्ट्रिय च्याम्पियनसिप खेल्नेछन्। राष्ट्रिय च्याम्पियनसिपको छात्र र छात्रा दुवै फाइनल असोज 16 गते हुनेछ। आयोजकले यस प्रतियोगितामा जति गोल हुन्छन् त्यति नै संख्यामा बिरुवा रोप्ने वातावरण मिति कार्यक्रम पनि राखेको जनाएको छ।
0: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका हिमाली तथा तराई भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा तराई भागका थोरै स्थान, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा मधेस प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागका 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.9 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:40 भयो भने सूर्यास्त भरे साँझ 6:20 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढी प्रभावितहरूको पुनर्स्थापना र पुनर्निर्माणमा तीव्रता दिन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा 3 सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। बाढी प्रभावितको आक्रोशलाई राज्यप्रतिको अपेक्षाका रूपमा लिन सरकारलाई रासोपा सभापति रवि लामिछानेको सुझाव। भोटेकोशी बाढीमा थुनिएका जलविद्युत आयोजनाका सुरुङहरू खुलाउने कार्य तीव्र। सुरुङमा फँसेकाहरूको जीवितै उद्धार हुने सम्भावना। र अमेरिकाद्वारा इरानका विभिन्न शहरमा आक्रमण, अमेरिकाको मध्यावधि निर्वाचनपछि युद्ध अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, कार्यक्रम रोजगारी र अवसरमा यहाँलाई स्वागत छ। म मनुका कुँवर, रेडियो नेपालबाट हरेक हप्ताको बिहिबार बिहान 7 बजेको समाचारपछि यो कार्यक्रम सुन्दै आइरहनु भएको छ। नेपालमा पर्यटन र आतिथ्य हस्पिटालिटी क्षेत्र रोजगारी सिर्जनाको एउटा बलियो स्तम्भ हो। पछिल्लो समय एकातिर ठूला होटलहरू थपिने क्रम जारी छ भने अर्कोतिर दक्ष जनशक्ति विदेशी नै चुनौती पनि उत्तिकै छ। यसै सन्दर्भमा आज हामी नेपालको होटल क्षेत्रमा रोजगारीका नयाँ सम्भावना, आतिथ्य क्षेत्रमा युवाहरूको भविष्य र यो क्षेत्रले भोगिरहेका अवसर तथा चुनौतीका विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ होटल संघ नेपाल हानका अध्यक्ष विनायक शाह। हजुर, कार्यक्रम रोजगारी र अवसरमा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: रसुवा लगायतका क्षेत्रमा आएको बाढी पहिरोले विशेष गरेर पर्यटकीय पदमार्ग र पूर्वाधारहरूमा ठूलो क्षति पुर्याएको छ। यसबाट पदयात्रा र होटलमा निर्भर भएका हजारौं स्थानीय युवा र श्रमिकहरूको रोजगारी गुमेको छ। विपत्तिको यो समयमा यहाँ जस्तो संघबाट साना होटल र तिनका श्रमिकहरूको संरक्षणका लागि, उद्धारको लागि के गरिरहेको छ नि?
1: एउटा एकदम अकल्पनीय एउटा विपद आयो होइन। स्वदेशी विदेशी धेरैजना पर्नु भएको छ, कतिको त आजको दिनसम्म मिसिङमै छ होइन, के कसो के पत्तो पत्तो छैन। अहिलेको अवस्थामा चाहिँ अब हुनेसम्म अब सरकारले गरेको जुन प्रयास छ, हामी पनि सँगसँगै लागेर हातेमालो गरेर पहिला त जीवन रक्षा गर्ने कोसिस भयो। अब अहिले अब जसको परिवारका सदस्यहरू हराउनु भएको छ, अब हाम्रै कतिजना कामदार कर्मचारीहरू, पथ प्रदर्शकहरू, पर्यटकहरू नै हराउनु भएको छ होइन। उहाँहरूलाई अब सक्दो छिटो पुनर्स्थापना कसरी गर्न सकिन्छ, उहाँको परिवारको पालन पोषण के गर्न सकिन्छ भन्ने कुरामा अहिले सरकारले पनि यसमा काम गरिरहेको छ र हामी पनि त्यसमा हामीले हाम्रो तर्फबाट हामीले सक्दो कामहरू सँगसँगै गरिरहेको छ। यसमा हामीले दुई किसिमले हेर्नु पर्यो होइन। यहाँले भनिहाल्नुभयो रसुवा भोटे कोसीको जुन एउटा प्राकृतिक विपद आयो, त्यसमा त अब के गर्न सकिन्छ कसो के भन्ने कुराहरू त्यसमा हामीले गरि नै रहेछौँ। हाम्रो समग्र पर्यटनमा चाहिँ त्यो क्षेत्र त एउटा पाटो मात्रै भन्दै एउटा करिडोर मात्रै हो होइन। अब अरू सामान्य अरू जस्तो काठमाडौँ, चितवन, पोखरा लगायतका देशैभरिका अरू पर्यटन गन्तव्यहरू त सामान्य नै छन् होइन। तपाईँ हाम्रो जीवनयापन सहजै भइरहेछ। यो कुरा चाहिँ नि सरकारका माननीय पर्यटन मन्त्री लगायत कुरा चाहिँ बाह्य विश्वलाई अब त्यो ठाउँमा चाहिँ समस्या हो, समस्याग्रस्त ठाउँ हो, अन्यत्र चाहिँ नेपाल सामान्य छ, तपाईँहरूले नेपाल आउन जसले बुक गर्नु भएको छ, जो आउन चाहनुहुन्छ, तपाईँले भनिहाल्नुभयो अहिले सिजनको सुरुवाती अवस्था हो होइन। यहाँ चाहिँ क्यान्सल गर्नु पर्दैन, हामी छौँ, किनभने हामी तपाईँहरूलाई पहिलाको भन्दा छाप दिने किसिमबाट हामी सेवा दिन तत्पर छौँ। किनभने नेपाल हाम्रो आपद छ अहिले, अब यहाँ आउने पर्यटकहरूले त हाम्रो अर्थतन्त्रलाई, हाम्रो जीवनयापनमा सहयोग पुग्छ नि त। यहाँले भनिहाल्नुभयो हाम्रा कामदार कर्मचारीहरूलाई सहयोग पुग्छ, पहिलो कुरा यो भयो। दोस्रो कुरा अब यो विपदबाट जुन समस्यामा पर्नु भएको छ हाम्रा कामदार कर्मचारीहरूलाई, उहाँहरूलाई के गर्ने कसो गर्ने भन्ने कुराहरू हामी सरकारसँग एउटा प्याकेज अहिले बनिरहेको छ अहिले, उहाँहरूलाई के गर्ने। जस्तो हाम्रो व्यवसाय नै, हाम्रो व्यवसायका अब परिवार परिया छ, हाम्रो होटेलका बिल्डिङहरू, जग्गा जमिन सबै भइरहेको छ कि अहिले, उहाँहरूले कतिको ऋण पनि हुन्छ, उहाँहरूको ऋणलाई के गर्ने, त्यहाँ अब मिला गर्नुपर्ने अवस्था पनि कति ठाउँमा देखिन्छ। यो कुराहरू चाहिँ अहिले चाहिँ यो अध्ययनको अवस्थामा अब यो केही छिट्टै नै 2-4 दिनभित्रमा नै यसको एउटा प्याकेज, एउटा प्याकेज त अर्थ मन्त्रालयबाट घोषणा भइ नै सकेको छ, अझ ठुलो समग्र रूपमा एउटा सरकारी रूपबाट एउटा प्याकेज घोषणा हुने तयारीमा छ, यसमा हामी लागि परेका छौँ।
0: यो अहिलेको ग्यास अभाव, अरू खाद्यान्नको अभाव, कृत्रिम अभावलाई रोक्नको लागि संघले के गरिरहेको छ?
1: अब यसमा अब हाम्रो कामै त्यही हो होइन। हाम्रो जुन समस्या आज अब राज्यको समस्या हो होइन, प्राकृतिक विपत्ति हो, बाटो अब कृष्ण भेरमा बाटो भइरहेको छ, यसमा अब सरकारसँग सहकार्य गरेर हामी अगाडि बढ्ने हो। यसमा सबभन्दा ठुलो कुरा के भन्दाखेरि व्यवस्थापन छ नि त, ग्यास नआएको त होइन नि, ग्यास आएको छ तर अब यहाँ काठमाडौँमा ल्याउन अलि असहज भएको छ, त्यो बुलेट ल्याउन गाह्रो छ, ठुलो बुलेट हुन्छ, यसमा अलिक व्यवस्थापन छ कि। हामीले सरकारलाई के भन्यो पनि हामीले निवेदन के पनि गर्छौँ भने अब यो त एकदम शक्तिशाली सरकार हो नि त होइन, झन्डै 2-3 को शक्तिशाली सरकारले व्यवस्थापनमा अलिक जोड दिनुपर्छ। पहिला जस्तो हुन्थ्यो अहिले पनि यस्तै, अब त्यसरी चाहिँ अगाडि बढ्दाखेरि अब अभाव हुने, सिर्जना हुने कुराहरू जुन देखिरहेको छ नि, व्यवस्थापन अझ राम्रोसँग जस्तो जस्तो रूपमा गर्नुपर्छ भन्ने नै हाम्रो हो। यसमा त हामी लागि परेकै छौँ, आज पनि यही काममा छौँ हामीहरू।
0: अहिले होटल व्यवसायहरू विशेष उपत्यकाकै हेर्ने हो भने पनि साना लगानीका, ठुला लगानीका होटलहरू खुलिरहेका छन्, जसबाट आन्तरिक रोजगारी सिर्जनाको एउटा बलियो खम्बा बनिरहेको छ। अहिले यो क्षेत्रमा हेर्ने हो भने यहाँहरूसँगको तथ्याङ्कमा हेर्दा कति रोजगारीमा हुनुहुन्छ, यसले कस्तो सम्भावना देखाइरहेको छ नि?
1: सम्भावना व्यापक छ होइन, हाम्रो आतिथ्य उद्योग, होटेल, पर्यटन क्षेत्र चाहिँ अब धेरै भन्दा धेरैलाई हामीले रोजगारी दिन सक्ने क्षेत्र हो। हामीले अब तपाईँले भनिहाल्नुभयो, हामी हरेक दुई तिन महिनामा ठुल्ठुलो अन्तर्राष्ट्रिय ब्रान्ड चेन होटलहरू खुलिरहेछ नेपालमा। पहिला काठमाडौँमा सीमित हुन्थ्यो, अब त सातै प्रदेशमा ठुला ठुला ब्रान्ड होटलहरू सञ्चालनमा आइरहेछन्। यसको मतलब एक पछि अर्को हाम्रो रोजगारीको सृजना भइरहेछ, एउटा सिनारी हो, राम्रो सिनारी हो। अर्को चाहिँ के भन्दाखेरि अब हामी कहाँ यङ भाइ बहिनीहरू जसले अलिकति काम गर्न सक्नुहुन्छ, सिक्नुहुन्छ, उहाँहरू नेपालभन्दा बाहिर नै जाने जुन प्रवृत्ति देखिया छ नि त वैदेशिक रोजगारमा, त्यसले गर्दाखेरि के हुन्छ भने अब हाम्रो भनिन्छ नेपालमा रोजगारीको समस्या छ भनिन्छ होइन, अनि हामीले खोजेको मान्छेहरू हामीले पाइरह हुँदैनौँ भनेको अब हामीले मान्छे हामीले खोलिया मान्छे पाउँदैनौँ, तर रोजगारीको अवसर हुँदाहुँदै पनि भाइ बहिनीहरू विदेश गइरहनु भएको हुन्छ अवस्था, यो पनि अलिकति नमिलेको अवस्था हो होइन। सरकारी नीति नियमले यसमा सुधार गर्नु पनि देखिन्छ, न त अब एउटा के भने एउटा नमिलेको भनौँ न, अब हामी खोज्छौँ मान्छे पाउँदैनौँ बजारमा बाट, फेरि विदेश गइरहेको मान्छे प्रशस्तै हुनुहुन्छ, हरेक दिन 2025 को तादातमा विदेश त गइरहनु भएको छ भनेको अब हामीसँग काम छ कि। अब आजको दिनमै भन्नुहोस् न, कफी बनाउने त्यो बारिस्टर भनिन्छ, कफी बनाउने मान्छेहरू हामीले अब खोजेको मान्छे हामीले पाइरहेको हुँदैन, तर अनि अब नेपालका मान्छेहरू विदेश गएर आउँछ, अनि हामीले के गर्नु त भन्नुहोस् न, अहिले काठमाडौँ बाहिर पूर्व पश्चिम झापा लगायत झापादेखि धनगढीसम्म नेपालगञ्जसम्म ठुल्ठुलो तारै होटल खोलिरहेको हुन्छ, मान्छे अब खोलिसकेका छ, लगानी भइसकेका छ, अनि हामीले ग्राहकले बोलाइसकेका हुन्छौँ, अनि सेवा गर्ने हामीसँग कामदार भएन भने त गर्ने के त, अनि भारतीयहरू धेरैभन्दा धेरै भारतीय आएर काम गरिरहनु भएको छ, यो स्थिति छ, यसलाई चाहिँ सुधार गर्नुपर्छ, सरकारी नीति नियम प्रक्रियामा अलिकति मूलभूत परिवर्तन हुनु पनि आवश्यक देख्दछु म चाहिँ। हाम्रो इस्टिमेट अनुसार चाहिँ नेपालमा झन्डै 10,000 भन्दा बढी विभिन्न स्तरका ठुला साना गरेर 10,000 भन्दा बढी होटेल, गेस्ट हाउसेस, रिसोर्टहरू छन् भन्ने त प्रारम्भिक अनुमान हो होइन। यसमा चाहिँ अब नेपाल सरकारको जुन राष्ट्रिय बजेट हुन्छ नि, यसपालिको भनौँ न झन्डै 20 खरब छ, आजको बजार मूल्य जुन अहिले त जग्गाको भाउ एकदमै अगाचिया हुन्छ होइन, त्यो आजको दिनको जो मूल्य हेर्ने हो भने झन् झन्डै देशको सङ्घीय सरकारको राष्ट्रिय बजेट बराबरको लगानी यो क्षेत्रमा भइसकेका अनुमान छ के त चाहिँ। तपाईँलाई भनिहालौँ, हामीले के पनि गर्छौँ भने अब फ्रेस युवाहरू जसले जसलाई कामको खर्च छ उहाँहरूलाई बोलाएर हामी अब अर्न एन्ड लर्न भनिन्छ नि, सिक्दै कमाउँदै भन्ने जुन कन्सेप्ट छ नि, त्यो सुरु गरेका छौँ हामीले होइन। के गर्छौँ भने अब युवाहरूलाई हामी ल्याउँछौँ, उहाँहरूलाई तालिम दिन्छौँ, 5 दिन उहाँहरू होटेलमा काम गर्नुहुन्छ, 1 दिन उहाँहरूले थ्योरिटिकल क्लासमा जानुहुन्छ, अनि उहाँहरूले सुरु भएको डे 1 देखि उहाँले केही न केही सरकारले तोकेको जुन न्यूनतम पारिश्रमिक छ त्यसको केही प्रतिशत उहाँले पाउनुहुन्छ। त्यसरी पनि हामीले काम गरेका छौँ। अब यहाँ बसिदिनु पऱ्यो नि त होइन, हामीले तालिम त दिन्छौँ, 6 महिना 8 महिना तालिम दिएपछि उहाँहरू फेरि विदेश जान तयार हुनुहुन्छ, भनेपछि सरकारको नीति नियममा नै अलिक सुधार गर्नुपर्ने हो कि। अब हामी चाहिँ के भन्छौँ भने जस्तो शिक्षा मन्त्रालयले वैदेशिक उच्च शिक्षाको लागि जुन विदेश जानुहुन्छ नि हाम्रो नेपालबाट विद्यार्थीहरू, उहाँहरूलाई नो अब्जेक्सन सर्टिफिकेट लिने प्रचलन छ शिक्षा मन्त्रालयमा, हाम्रो यो श्रममा पनि त्यस्तै गरिदिने हो कि। आखिर 6 महिना वर्ष दिन त नेपालमै काम गर्ने, नेपालको तौरतरिका बुझ्ने, त्यो गर्दाखेरि आफ्नो स्किल डेभलपमेन्ट हुन्छ, उहाँहरू बाहिर जाँदाखेरि पनि तलब बढी पाउनुहुन्छ, अलिक सिक्दा सिक्दै काम गर्दा गर्दै विदेश जाने जुन प्रचलन छ त्यसले न देशलाई फाइदा भएको छ, सरकारको पनि खरबौँ लगानी गरेका हुन्छ, अनि हामीले पनि धेरै लगानी धेरै समय दिए हुन्छौँ, हामीले तयार गरेको जनशक्ति चाहिँ दुवैको सेटलाई त पठाउनु भएन नि त होइन, दुवैमा गइरहनु भएको छ उहाँहरू, हाम्रो सरकारको लगानी, हाम्रो समय, हाम्रो लगानी चाहिँ विदेशीको लागि तयार गरिरहेको छौँ नि त अहिले त, भनेको यो अब अहिलेको सरकारले अब यस्तो शक्तिशाली सरकारले यसमा पनि अलिकति राम्रो काम गरिदिनु पर्छ भन्ने हाम्रो निवेदन हो।
0: हामीले न्यूनतम तलब र सुविधा कति कार्यान्वयन गर्न सक्यौँ दिन सक्यौँ त्यो कुरा पनि निर्भर होला। होटल क्षेत्रमा काम गर्ने श्रमिक कर्मचारीको तलब सुविधा र सेवाको कुरा गर्दा कतिको सुरक्षित छ कार्यान्वयन भएको देख्नुहुन्छ?
1: अब तपाईँको नेपालको 5 तारे होटेलमा उहाँहरूले तलब त एउटा भइहाल्यो होइन, त्यसपछि उहाँहरूको हाम्रो खाना हुन्छ, उहाँको युनिफर्म हुन्छ, आउने जाने सेवा सुविधा हुन्छ, त्यो सबै गर्दाखेरि त नराम्रो त हुँदैन के, त्यो पैसा नराम्रो हुँदैन। दुबईमा गएर काम गर्दाखेरि पनि एउटा जुन तलब पाउनुहुन्छ नि, आफ्नो परिवारभन्दा बाहिर हुनुहुन्छ, त्यहाँ आफ्नो अरू एक्स्ट्रा खर्च हुन्छ, परिवारसँग भन्दा आफू बस्न पाएको हुँदैन, त्यो कुराहरू भने के भन्दाखेरि हामीले अब विदेशमा जाँदाखेरि के हुन्छ, नेपालमा काम गर्दाखेरि के हुन्छ भन्ने जुन सूचना हुन्छ नि, बेसिक त्यो सूचनाको पनि अभाव अभाव छ. जस्तो हामीले खोजेको मान्छेहरू नेपालमा पनि हुनुहुन्छ के, विदेश विदेशमा रोजगारीबाट फर्केको मान्छेहरू तमाम हुनुहुन्छ नि यहाँ, उहाँहरूले काम खोजिरहनु भएको हुन्छ, हामीले पनि काम खोजि हामीले काम गर्ने मान्छे खोजिरहेको हुन्छौँ. त्यो दुईजना बिचको जुन त्यो सम्पर्क हुनुपर्ने सम्पर्क सूत्र नै छैन कि हामी यहाँ. यो त अब हाम्रो श्रम मन्त्रालय श्रम सूचना केन्द्र पनि छ सरकारको, त्यसलाई अलिक इफेक्टिभली बनायो भने अब अहिलेको संचारको युगमा एउटा ग्रुप खोलेर जस्तो मलाई चाहिएको मान्छे मलाई यति मान्छे चाहियो भन्छु म त्यो त्यो ग्रुपमा गएर एपमा गएर. अब काम खोज्ने मान्छेले त्यो एपमा मलाई यो म काम गर्न तयार छु भन्दाखेरि त रोजगार दिने र रोजगार लिने मान्छेको त सम्पर्क भयो नि त.
2: हजुर, जो सम्पर्कमा आएका छन् सम्पर्कमै आएकाहरू चाहिँ जस्तो कामै छोडेर त्यसो भए किन विदेशिन्छन्?
1: अब अहिले जुन ट्रेन छ नि त, पल्लो घरको मेरो साथी गयो, मेरो काकाको छोरा गयो भने म पनि जानुपर्छ भने जुन ट्रेन छ नि त त्यसमा त हामीले सूचना दिनु पर्यो कि. सूचना विदेश जाँदाखेरि के हुन्छ, नेपाल बस्दाखेरि के हुन्छ, सूचना सूचनाको त्यस्तो पत्तो छैन नि त. विदेश जाँदाखेरि उहाँहरूको केही मात्रामा उहाँले बढी तलब पाउनुहुन्छ. नेपालमा आज हामी नेपालमा पाउने जुन हाम्रो व्यवसायको छ नि, हामी चाहिँ हाम्रो क्षमताको 30% आवेगमा चलिरहेको हुन्छौँ. अब राम्रो आम्दानी हुँदैन भने हामीले सेवा सुविधा दिने जुन पनि दिनुपर्ने हो नि त. हो, हामी चाहिँ नेपाल सरकारले तोकेको न्यूनतम वेतन हुन्छ नि, सरकारले तोकेको न्यूनतम बेसिक स्यालेरी भन्दा कम दिन पाउँदैन होइन, त्यो लिगल्ली नै हामीले दिनु मिल्दैन, त्यति त्यो दिन्छौँ. त्यसमा सेवा सुविधा, त्यसमा ग्रेड, त्यसमा अब भत्ता, यी कुराहरू हुन्छ. टुरिज्म सेक्टरमा होटेलमा त्यो त्यो चाहिँ हुन्छ. यो कुराहरूको सूचना चाहिँ राम्रोसँग प्रभाव गर्नु पर्यो. यो त विभिन्न अब सरकारको विभिन्न फोरमहरू हुन्छ होइन, श्रम मन्त्रालय श्रम विभागको, यो कुरा त हामीले धेरै पटक सरकारलाई निवेदन गरेको कुरा हो.
2: अहिले यहाँहरूको तथ्याङ्कमा हेर्दाखेरि चाहिँ सामाजिक सुरक्षामा आबद्ध हुने विशेष गरेर होटल क्षेत्रमा काम गरिरहेका श्रमिकहरूको संख्या, ती रोजगारदाताहरूको संख्या कतिको सन्तोषजनक पाउनुहुन्छ?
1: एकदम बढेर गएको छ होइन. अब जुन ठुला होटेलहरू जुन तारे होटेलहरू छ अधिकांश त्यहाँ गइसक्नु भएको छ. अब त्यहाँ एउटा के हुन्छ भन्दाखेरि अब नेपालमा त फर्मल इन्फर्मल हुन्छ नि त होइन, तपाईँलाई थाहा छ नि. अब कति ठाउँमा चाहिँ काम गर्दाखेरि अब त्यहाँ सँगै बसिया हुन्छ अनि बिहान बेलुका उहाँले त्यहीँ खानुहुन्छ अनि त्यही स्कुल कलेज गएर पढ्न जानुहुन्छ र काम पनि गर्नुहुन्छ. अब त्यो बेलामा उहाँहरूको यो त इन्फर्मल सेक्टरको कुरा गरिरहेको छु मैले, जस्तो धेरै छ. अब अफिसियली बिहान अब 9 बजी आउने 5 बजी जाने भन्दा पनि यस्तो इन्फर्मलको धेरै सेटअप छ होइन. यसलाई व्यवस्थित गर्नलाई हामीले अगाडि काम गर्नुपर्छ. त्यस कारणले अब दुवै पक्ष हो नि, हामीसँग काम गर्ने हाम्रो कामदारहरू हाम्रो परिवार सर हुन्छ होइन, हामीसँग काम गर्ने भाइ बहिनीहरू र हाम्रो एउटा आपसी व्यवहार राम्रो भएसम्म अगाडि बढेकै अवस्था छ. अब त्यस कारणले अब यो यसले अर्कालाई दोष लाउने भन्दा पनि समस्या समाधानतिर हामी अगाडि बढ्नुपर्छ. यसले देशलाई राष्ट्रलाई सबैलाई फाइदा हुन्छ नि त, त्यसैले जान्ने पर्ने कुरा हो यो. नत्र फेरि हाम्रो त्यो ट्रेड युनियनको कुराहरू हुन्छ होइन, ट्रेड युनियनले पनि त यो आफ्नो हक हित त हेरेकै हुन्छ नि, उहाँहरूसँग पनि हामीले सहकार्य गरेर काम गरेकै हुन्छौँ.
2: हजुर, ब्रेन ड्रेनको समस्यालाई रोक्न के गर्न सकिएला? हामीसँग प्राविधिक शिक्षा सिकाउने शिक्षालय सिटिभिटी छ, विभिन्न इन्स्टिच्युटहरू छन्, अहिले त स्थानीय स्तरमा पनि विभिन्न प्राविधिक शिक्षाका तालिमहरू हुन्छन्, तैपनि यो ब्रेन ड्रेनको समस्या त बढी नै रहेको छ. हामीले हाम्रो सिकाइलाई के गर्न सकिएला?
1: संसारभरिकै ट्रेन हो होइन, जस्तो अब साउथ कोरियाकै कुरा गरौँ, भारतकै कुरा गरौँ, अब यो चिनकै कुरा गरौँ, पहिला त विदेश गएर काम गर्ने, त्यहाँ के कमाउने, त्यहाँको आर्जन ज्ञान सिप आर्जन गरेर स्वदेश फर्किया पनि त कैयौँ छन् त. हाम्रो यो कुराहरू कैयौँ यसको प्रतिवेदनहरू तयार छ. अब स्वदेशी विदेशी डोनर एजेन्सीहरूले पनि धेरै बनाइदिएको छ होइन, त्यो कुराहरू हामीले एक थोप्ने कुराहरू त्यसमा लेखिया पनि छ. इम्प्लिमेन्टेसनतिर हामी जानुपर्छ. यसपालि के भनौँ न, यो सरकारले त्यसो गरेको नीति कार्यक्रम भन्नुहोस् न, नीति कार्यक्रम छ, हाम्रो राष्ट्रिय बजेट छ, त्यसको कार्यान्वयन पक्ष के भयो त? तपाईँले उठाएको कुराहरू त्यसमा पनि धेरै कुराहरू इङ्गित भएको छन् कि, त्यहाँ श्रममा शिक्षामा यो कुराहरू इङ्गित छ. यसको पालनमा त्यसको कार्यान्वयन पक्ष त हामी कहाँ कमजोर छ नि त. अब कुरा अब घोषणा गरिदिने चुप्लाएर बस्नु पनि त भएन नि. यसमा हजारौँ पेज प्रतिवेदनहरू तयार छन् कि, यो एकदम एक्सपर्टहरूले बनाएको इन्टरनेसनल लेभल अर्गनाइजेसन आइएलओ, शिक्षा मन्त्रालय, श्रम मन्त्रालयमा धेरै रिपोर्टहरू छ. त्यसको अक्षर छ, पालना कार्यान्वयन गर्यो भने तपाईँले भनेको कुराहरू बिस्तारै सहज हुँदै जान्छ भन्ने देखेको कुरा. हामी आफैले हामी होटलवालाहरू होटल सङ्घ नेपालले हामी के गर्छौँ भने हामी बजारको फ्रेस भाइ बहिनीहरूलाई ल्याएर हामी तालिम दिन्छौँ भने मैले भने नि एक दिन कक्षा पठाउन गएर सिक्नुहुन्छ सैद्धान्तिक कुराहरू होइन, थ्योरिटिकल क्लास हुन्छ एक दिन, पाँच दिन त उहाँहरू हामीसँग आएर काम गर्नुहुन्छ, होटेलमा काम गर्नुहुन्छ, किचनमा काम गर्नुहुन्छ, कोठामा गएर हाउसकिपिङ गर्नुहुन्छ, यस्तो कुरा त हामीले सिकाइरहेको छौँ भने मैले फेरि तपाईँलाई निवेदन गरेँ हाम्रो समस्या कहाँ रह्यो भने हामी उहाँहरूलाई सिकाउँछौँ, दक्ष बनाउँछौँ, तर उहाँको कोर्स सिद्धेपछि उहाँहरू नेपालमा बस्नुहुन्न, उहाँहरू विदेश जानुहुन्छ भनेपछि हामी व्यवसायी पनि हामी तालिम गर्ने संस्था त होइनौँ, होइन हामी त होटल चलाउने हामी त होटल चलाउने व्यवसाय गर्ने मान्छे हो नि त, हामी त्यति काम त हामीले गरिरहेको छौँ, यसलाई अझ सुदृढ बनाउनलाई चाहिँ सहकारी हामी गरेर अगाडि बढ्नु पर्यो। अब हामी तालिम त दिन्छौँ उहाँहरूलाई, अब तालिम हामीसँग बस्नुहुन्न उहाँहरू विदेश जानुहुन्छ भनेपछि हाम्रो पनि त लातारी भयो नि त, हाम्रो पनि लिमिटेसन त भयो त, होइन हामीले गर्न खोजेका कामहरूले रिजल्ट त त्यति रिजल्ट त दिइरहेको छैन, यो समस्या हो नि त।
2: जो वैदेशिक रोजगारीमा अथवा विदेश जानुभयो, यो सेक्टरमा काम गर्नुभयो, राम्रो कमाई गर्नुभयो, तर स्वदेश फर्किसकेपछि यो क्षेत्रमा काम गर्दा आफूले भने जस्तो तलबको तुलना गर्दा त्यो अनुसारको नहुँदाखेरि उहाँहरूले गर्न नचाहनु होला, तर यसमा सरकारले सहजीकरण कसरी गरिदिनु पर्ला, के गरी यो सेक्टरमा अझ राम्रा मान्छेहरू उत्पादन गर्न सकिएला जो विदेशमा गएर यही सेक्टरमा काम गरेर फर्किनु भएको छ।
1: तपाईँले जुन सोध्नु भने मलाई त्यो एकदमै सैद्धान्तिक कुराहरू हो, होइन त्यो हामीले गरि नै रहेको कुरा हो, त्यसको व्यवहारिक पक्ष चाहिँ के हुन्छ भन्दाखेरि अब यहाँले जुन भन्नुभयो यसमा त स्टार्टअप पनि सरकारले सुरु गरेका छन् त, होइन अब त्यो आफ्नो स्टेट देश भयो भने त ब्याङ्कहरूले पनि त लगानी गर्छ नि अहिले त हो। मैले फेरि पनि दोहोऱ्याउँछु यहाँलाई सूचना, हाम्रो देशमा के कस्ता व्यवहार छन्, के कस्ता अवस्था छन्, के गर्न सक्छन् उहाँहरूले विदेशबाट फर्केको रिटर्नीहरूले भन्ने कुराहरू त त्यो सूचना सम्प्रेषण हुनु पर्यो नि त। सूचना सम्प्रेषण गर्ने त हामी निजी क्षेत्रले त गर्न सक्दैनौँ, सरकारले गर्ने हो, होइन मैले भने नि यो कुराहरू यसपालिको नीति कार्यक्रम मैले अहिले भनिहालेँ बजेट लगायतका कुराहरूमा यो प्रष्ट रूपमा अगाडि आएको छ, त्यसको कार्यान्वयन हुनु पर्यो। तपाईँ जस्तो पावरफुल रेडियो नेपालले बाट भनेको आवाज हो त सुनिन्छ नि, होइन सरकारका सम्बद्ध अधिकारीहरूले सुन्नु पनि भएको हुन्छ, हो उहाँहरूले त्यो कुराहरू जुन कुरा अनाउन्स भएको छ सरकारको तर्फबाट त्यो त कार्यान्वयन हुनु पर्यो नि त। कार्यान्वयन पक्ष हामी कहाँ कमजोर छ कि, अब घोषणा त भयो अब त्यो बसिरहेको हुन्छ, होइन कागज त मात्रै बसेर त व्यवहारमा यस्तो कुरा लागू हुँदैन। तपाईँले भने सही हो कि विदेशबाट जुन सिकेर आउनुभएको हुन्छ उहाँहरूले काम गर्न चाहनुभयो भने काम गर्नु पर्यो भने पनि आफै सेल्फ इम्प्लोइड पनि हुन सक्नुहुन्छ नि, उद्यमशीलता पनि त यो देशमा चाहिन्छ नि हामीलाई, उद्यममा अगाडि आउनु पर्यो उहाँहरूले। अब हुन त कतिले गर्नु पनि भएको छ, गाउँघरमा गएर कुखुरा पाल्ने, अब च्याउ खेती गर्ने, चिया पसल खोल्ने त धेरै देख्छौँ नि हामीहरू, त्यो भाषा नभएको होइन, होइन त्यसलाई अझ मजबुत अझ व्यवस्थित गर्नलाई सरकारी नीति नियम कानुन, अब यो ब्याङ्कले पनि त फाइनेन्स गरिदिन्छ अहिले, यी कुराहरू सूचना सम्प्रेषण हुनु पर्यो। अब हाम्रो अब कतिजना विदेशबाट फर्किनु भएको छ उहाँसँग के सिप्छ भन्ने कुराहरू हामीलाई जानकारी छैन नि त, उहाँहरू फर्किँदाखेरि त्यसको डेटाबेस हुनु पर्यो कि एउटा, उहाँहरू फर्किँदाखेरि चाहिँ त्यो एउटा अब आजकलको जमानामा गाह्रो छैन, एउटा डेटाबेसमा चाहिँ उहाँहरूले आफ्नो नाउँ इन्ट्री गरिदिनु भयो भने अनि सरकारलाई पनि सहज, नीति निर्माताले पनि सहज हुन्छ, अब हामी व्यवसायीलाई पनि उहाँसँग काम गर्नेले सहज हुन्छ। यस्ता कुराहरू व्यवहारमा काम गर्नु पर्यो, नत्र अब नीतिगत कुराहरू सैद्धान्तिक कुराहरू जति गरे पनि घन्टौँ कुरा गर्न सकिन्छ, अनि हामीले हिजो पनि त्यहीँ थियौँ, आज पनि यहीँ हुन्छौँ, भोलि पनि त्यहीँ त हुनु भएन नि त, भोलि त फरक हुनु पर्यो। जिन्जी आन्दोलन भएको एक वर्ष हामीले हिजो मनायो, एक वर्षसम्म त केही न केही त हुनु पर्यो त, त्यत्रो त्याग त बसेर दिएको छ युवा पुस्ताले भनेपछि त, अब यही कुरा कति गर्ने भन्नुहोस् न, अब तपाईँले पनि त्यही कुरा गर्नुभएको छ, मैले पनि त्यही कुरा गर्छु।
2: यी नीतिगत कुराहरू जे व्यवस्था गरिएका छन् यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सक्ने हो भने हामीले यो क्षेत्रमा आन्तरिक रोजगारी सिर्जना गर्न, सुरक्षित रोजगारी सिर्जना गर्न अझ सक्छौँ, सम्भव छ, होइन
1: मजाले छ। किन यो हाम्रो देश हो, हेर्नुहोस् यति सम्भावना छ यो देशमा, यो अब हाम्रो अब त्यहाँ पुर्खाले धेरै काम गरेका छ, हामीले पनि धेरै गर्न सक्छौँ, त्यति समृद्धि दिन सकिने ठाउँ छ कि हाम्रो, अब त्यसमा त हामी लाग्नु पर्यो। हेर्नुहोस् एकले अर्काको कुरा गरेर पुरै मात्रै गर्नु भने काम पनि गर्नु पर्यो नि, हाम्रो यो टुरिज्म सेक्टर अथवा यो होटेल सेक्टर चाहिँ आर्थिक समृद्धि दिने एउटा एकदम सशक्त माध्यम हो के, कुनै पर्यटक तपाईँको एयरपोर्टमा ल्यान्ड गर्ने बित्तिकै उसले त हाम्रो इकोनोमीलाई कन्ट्रिब्युट गर्न थालिहाल्यो, उसले पैसा लिन्छ, पैसा तिर्छ, ट्याक्सी चढ्छ, पैसा तिर्छ, खाना खान्छ, पैसा तिर्छ, होटेलमा बस्छ, पैसा तिर्छ, भनेपछि त इकोनोमीलाई उसले प्रत्यक्ष रूपमा उसले योगदान गर्न थालिहाल्छ के, त्यो त अब हामीले कुर्नु पनि पर्दैन। उद्योग खोल्यो भने 3 वर्ष कुर्नु पर्ला, 5 वर्ष कुर्नु पर्ला, पर्यटनबाट त डे वानमा पर्यटक नेपालमा आउने बित्तिकै उसले खर्च गर्न सुरु गरिहाल्यो, होइन त हो। यो कुराहरू सम्भावना छ, हामीसँग आइडिया पनि छ, यसलाई एकत्रित रूपमा गएर हामीले सँगै काम गर्न पायो भने, सरकार र निजी क्षेत्र र सँगै काम गर्यो भने हामी धेरै कामहरू एकदम 1-1.5 वर्षमा नै देखाउन सकिने गरेर काम हुन सक्छ।
2: होटल क्षेत्रमा काम गरिरहनु भएका यो क्षेत्रका उद्यमी व्यवसायीहरूलाई अहिलेको यो परिस्थिति जुन सिर्जना भइरहेको छ, कति हतोत्साहित हुने अवस्था पनि होला। यहाँ होटल सङ्घ नेपालको अध्यक्ष हुनुहुन्छ, के भन्न चाहनुहुन्छ नि?
1: अब गाह्रो अप्ठ्यारो समस्या छ होइन, यसमा संयम राखेर अब जति नोक्सानी भाषा भइसकेका छ होइन, अब कसरी अगाडि बढ्ने भन्ने कुराहरूमा सरकार पनि लागि परेको छ। यसमा यहाँहरूलाई चाहिने साथ सहयोग जे गर्नुपर्छ, हामी होटल सङ्घ नेपाल हामी छौँ, होटल क्षेत्रमा काम गर्ने, पर्यटन क्षेत्रमा काम गर्ने साथीहरू, खास गरी त्यो क्षेत्रका रसुवाका नुवाकोटका धादिङका साथीहरू के कस्तो, हाम्रो साथीहरू त्यहाँ अलिक फिल्डमै हुनुहुन्छ, त्यहाँ बसेर अलिक त्यहाँ तथ्याङ्क सङ्कलन के गर्न सकिन्छ, स्थानीय निकायसँग अब प्रदेश सरकारसँग केन्द्रीय सरकारसँग सहकार्यमा हामी छौँ, के गर्नुपर्छ कसो गर्नुपर्छ भन्नु होला, हामी सदा तपाईँहरूको तत्परमा छौँ, यो समस्या छ, समस्याबाट हामी माथि उठ्नुपर्छ। योभन्दा अगाडि पनि हामीले त्यस्तो कुराहरू धेरै गरेका छौँ, मैले भनिहालेँ हाम्रो महाभूकम्पको बेलामा, कोभिडको बेलामा, हामीले बेला बेलामा यस्तो आपत्ति आउँदाखेरि हामी माथि उठेको छौँ, यसपालि पनि उठ्छौँ, हामी सँगै अगाडि बढेर यसको अनुहार हामीले फेर्न सक्छौँ।
2: अन्तिममा जो रोजगारीको खोजीमा रहनुभएका नेपाली युवाहरू हुनुहुन्छ, उहाँहरूको लागि नेपालको ठुलो आन्तरिक रोजगारी सिर्जना गर्ने होटल व्यवसाय होटल सङ्घ नेपालको यहाँ अध्यक्ष हुनुहुन्छ, ती नयाँ युवाहरूको लागि यहाँको सन्देश?
1: अब यो हाम्रो पर्यटन क्षेत्र होटल क्षेत्र चाहिँ एउटा यस्तो क्षेत्र हो, उहाँले सिकेको ज्ञान सिप चाहिँ संसारभरि जहाँ पनि बेच्छ, नेपालमा उहाँले सिक्नुहुन्छ, होटलमा काम गर्नुहुन्छ, उहाँले सिकेको सिपहरू अमेरिकाको होटलमा अथवा जापानको होटलमा जहाँ पनि त्यही नै हो, बेसिक कुरा त्यही नै हो, उहाँले गर्न सक्नुहुन्छ। आफूले जे काम गर्नुहुन्छ त्यसमा एकदम तत्पर भएर कमिटेड भएर काम गर्नुभयो भने भविष्य उज्जवल हुन्छ। यहाँलाई जुन कुरा चाहिने सेवा सुविधा हामीले के गर्नुपर्छ, तालिमका कुरा होला, अब इन्ट्रेन का कुराहरू, अब होटेलमा आएर काम गर्ने व्यवहारिक ज्ञान सिक्ने, सैद्धान्तिक ज्ञान सिक्ने कुराहरूमा हामी सधैँ अगाडि छौँ। यहाँहरूसँग के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर आउनु होला, हाम्रो चाहिँ देशैभरि शाखा प्रशाखा हुनुहुन्छ, प्रदेशमा हुनुहुन्छ, हामी छौँ, त्यस कारणले हामी अगाडि हातेमालो गरेर अगाडि बढ्न सक्छौँ, यही नै मेसेज भन्न चाहन्छु।
2: कार्यक्रमको लागि महत्त्वपूर्ण समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
1: हस्, धेरै धन्यवाद, नमस्कार।
0: श्रोतावृन्द, आजको रोजगारी र अवसर कार्यक्रममा हामीले नेपालको होटल उद्योगमा उपलब्ध रोजगारीका अवसर र यस क्षेत्रको भविष्य बारे छलफल गर्यौं। हामीसँग हुनुहुन्थ्यो होटल सङ्घ नेपाल हानका अध्यक्ष विनायक शाह। यससँगै आजलाई कार्यक्रमबाट मनुका कुँवर विदा हुन्छु। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ स्वदेश गान, जसमा स्वर हो नारायण गोपालको, रचना सिद्धिचरण श्रेष्ठको र सङ्गीत सङ्कलन पनि नारायण गोपालकी रहेको छ। गीत पछाडि केही बेर सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: अविरल परिश्रमी पत कर द्रुतगामी निर्झर तुल्य चपल।
1: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: सँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। यही भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय र भौतिक क्षतिसँगै जलविद्युत क्षेत्रमा गम्भीर असर पुर्याएको छ। रसुवा र नुवाकोटमा निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाका इन्टेक, बाँध, पावर हाउस, पहुँच मार्ग, पुल, सुरुङका सहायक संरचना तथा प्रसारण पूर्वाधार बाढीको चपेटामा परेका छन्। कतिपय आयोजनामा विद्युत उत्पादन अवरुद्ध भएको छ भने क्षतिग्रस्त संरचना पुननिर्माण गर्न ठूलो रकम र लामो समय आवश्यक पर्ने अवस्था छ। विशेष गरी निजी क्षेत्रका जलविद्युत कम्पनीका लागि यो अवस्था अझै चुनौतीपूर्ण बनेको छ। निजी लगानीकर्ताहरूले ठूलो पुँजी लगानी गरेर निर्माण गरेका आयोजनाहरूमा प्राकृतिक विपदका कारण उत्पादन लामो समयसम्म रोकिएमा कम्पनीको वित्तीय अवस्था कमजोर हुन सक्छ। यसले बैंक तथा वित्तीय संस्थाबाट थप ऋण लिनुपर्ने अवस्था सृजना गर्न सक्छ। भोटेकोसी बाढीको प्रभावलाई केवल जलविद्युत कम्पनीको क्षतिको रूपमा मात्र हेरेर पुग्दैन। जलविद्युत आयोजनाबाट सरकारले कर, रोयल्टी तथा अन्य माध्यमबाट राजस्व प्राप्त गर्छ। आयोजना लामो समय बन्द हुँदा उत्पादन र आमदानी घट्छ। त्यसको प्रत्यक्ष प्रभाव सरकारी राजस्वमा समेत पर्न सक्छ। नेपालको विद्युत उत्पादन क्षमता विस्तार भइरहेका बेला यस्ता ठूला जलविद्युत आयोजनामा प्राकृतिक विपत्तिको क्षति हुनु ऊर्जा सुरक्षाका दृष्टिले पनि चिन्ताको विषय हो। विद्युत उत्पादन घट्दा त्यसको असर उद्योग, व्यवसाय र अन्य आर्थिक गतिविधिमा समेत पर्न सक्छ। भोटेकोसीको बाढीले ठूलो मानवीय क्षति र भौतिक विनाश मात्रै गरेको छैन, नेपालको जलविद्युत क्षेत्रमा भइरहेको ठूलो लगानी समेत प्राकृतिक विपदको जोखिममा परेको छ। निजी जलविद्युत कम्पनीको आमदानी, बैङ्कको ऋण, बिमा कम्पनीको दायित्व, सरकारी राजस्व, स्थानीय रोजगारी र समग्र आर्थिक गतिविधिसम्म यसको प्रभाव देखिने जोखिम छ। आज हामी भोटेकोसी बाढीले जलविद्युत क्षेत्रमा पुर्याएको क्षति र यसले समग्र अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा केन्द्रित रहेर कुराकानी गर्छौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मोहन कुमार डाङ्गी। स्वागत छ मोहन कुमार डाङ्गीज्यू यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
4: हस्, थ्याङ्क यू।
3: हामीले धेरै ठुलो चाहिँ विपत्तिको सामना गर्यौँ भदौ 10 गते भोटेकोसी बाढी पछि। अहिले राहत पुनस्थापनाको काम भइरहेको छ। विशेष गरी हामी त्यहाँ जलविद्युत क्षेत्रमा भएको क्षति र यसले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा अलिकति यहाँसँग गहिरिएर कुराकानी गर्छौँ। सबभन्दा पहिले त्यहाँको अवस्था के छ, त्यो बाढी गइसके पछाडि जलविद्युत क्षेत्रको अवस्थालाई अलिकति निहालौँ।
4: यसो छ, यसलाई मैले सबैभन्दा पहिला के भन्न चाहन्छु भने सम्पूर्ण श्रोताहरूलाई यो पपुलर नेटवर्क मार्फत यो चाहिँ यसलाई हामीले सामान्य बाढीको रूपमा बुझ्यौँ भनेपछि गलत हुन्छ, यो गलत हुन्छौँ हामी। यो चाहिँ हामीले अकल्पनीय यो महापरिले यो सुनामी जस्तो आयो, त्यसले गर्दाखेरि यो बाढी मात्रै होइन भन्न चाहन्छु सर्वप्रथम। र अर्को कुरा चाहिँ अहिले हाम्रो त्यहाँ रसुवा भोटेकोसी यो महापरलयमा चाहिँ 13 आयोजनाहरू प्रभावित भए, जसको आज चाहिँ विद्युत उत्पादन रहेका 9 आयोजनाहरू विद्युत उत्पादन बन्द छ। त्यो चाहिँ 2 आयोजनाहरूमा त्यति ठुलो क्षति पुगेको छैन, तर त्यो क्षति नपुगेको पनि प्रसारण लाइनमा क्षति पुगेको कारणले गर्दाखेरि ती आयोजना पनि बन्द छन्। एउटा 25 MW तपाईँको 16 आयोजना र एउटा 6 MW जलविद्युत आयोजना छन्। र अर्को चाहिँ अब यहाँ अरू 11 आयोजनामध्ये हाम्रा चाहिँ 917 मान्छे आज पनि बेपत्ता छन्। खैर कति सुरुङभित्र छन्, कति सुरुङ बाहिर छन् भन्ने कुरामा छलफल भइरहेछ। अस्ति तपाईँको आर्मीको ब्रिफिङमा पनि 121 मात्रै सुरुङभित्र छन् भन्ने कुरा आयो, तर खास गरिकन हाम्रो हराइरहेका मान्छेहरू 917 हराइरहेका छन्। र अहिले चाहिँ क्षतिको विवरणमा हामी एकदमै एक्चुअल क्षति हामीले के हुन्छ भने सबै कम्पनीहरूको, प्राय कम्पनीहरूको, जस्तो नेपाल विद्युत प्राधिकरणका कम्पनीहरूको इन्सुरेन्स छ कि छैन म भन्न सक्दिनँ, तर प्राइभेट कम्पनीहरू जति परे छन् प्राइभेट कम्पनीहरूको सम्पूर्णको इन्सुरेन्स छ। इन्सुरेन्स भएपछि हामीले चाहिँ यसै अन्दाजको भरमा यति मेगावटलाई यति पैसा नोक्सान भयो भन्ने अवस्थामा हामी छैनौँ। खैर मैले के गर्छु भनेपछि नेपाल सरकारले ऊर्जा मन्त्रालयले चाहिँ एउटा अस्ति एउटा रिपोर्ट बनाएको थियो, त्यो रिपोर्टमा चाहिँ टेन्टेटिभ, त्यहाँ पनि टेन्टेटिभ भनिएको छ। टेन्टेटिभमा चाहिँ 67 अरब पैसा चाहिँ त्यहाँ नोक्सान भयो भन्ने नेपाल सरकारको आकलन छ र त्यो 67 अरबमा चाहिँ हामी निजी क्षेत्रको चाहिँ त्यति नहुनुपर्ने भन्ने छ कुरा जस्तो हुन त त्यो पनि अन्दाजै गरेको हो तर हामीले मैले पनि अन्दाजै गर्दाखेरि के भयो भन्दाखेरि जस्तै 650 जति आएछ जस्तो 11 के अरे जलविद्युत कम्पनीहरूको 650 जति आयोजनाहरू प्रभावित भएको छ अहिले हामीले सरशक्ति के हो भन्दाखेरि हामीले सरशक्ति हेऱ्यौँ भनेपछि हाम्रो प्रति मेगावाट 20 करोडको दरले हामी हिसाब गर्छौँ गर्दाखेरि त्यो 100% काम नलाग्ने भयो भने पनि 130 अरबको त्यहाँ चाहिँ क्षति हुन्छ टोटल 100% काम नलाग्ने भयो सबै तर त्यस्तो अवस्था त छैन जस्तो कसैको पावर हाउस जोगिया छ कसैको इन्टेक जोगिया छ कसैको के जोगिया छ 100% स्वेप आउट भएको त कुनै पनि छैन भनेपछि यसलाई चाहिँ अलिकति तपाईँको त्यो सर्भेरै पठाएर हाम्रो टेक्निकल मान्छे नै पठाएर त्यो अहिले त भूगोल पनि जानलाई भूगोल सहज छैन होइन बाटो छैन सब छैन त्यो कारणले गर्दाखेरि यसको लागि हाम्रो नेटै कति लस भयो भन्ने कुरा आउन चाहिँ मलाई टाइम लाग्छ तर मैले एउटा पाइलट प्रोजेक्टको रूपमा त्यो 11 आयोजनामध्ये एउटा आयोजना 216 मेगावाटको जो कोरियन लगानीमा एफडिआई आयोजना हो त्यो आयोजनाको चाहिँ सरशक्ति हेरेका थिए झन् लगभग चाहिँ 60 अरबको कस्ट

0: 20% जति निकालेको थिएँ, 20% भनेको 60 अरबको 20% 12 अरब होइन, भनेको 67 सबै चाहिँ तपाईँको 130 अरबको आयोजनाहरूमा क्षति पुग्यो। त्यो 130 अरबको आयोजनाहरूमा यो पाइलट प्रोजेक्टको रूपमा मैले क्यालकुलेसन गरे अनुसार 20% सबैमा लस भयो अरे भन्यो भने हामी चाहिँ तेरो दिने 26 अरब भनेपछि 26-30 अरब जति चाहिँ क्षति निजी यो जलविद्युत आयोजनामा पुग्यो भन्ने चाहिँ मेरो हेराइ छ। त्यो मैले पनि अनुमानै गरेको हो, नेपाल सरकारले पनि अनुमानै गरेको हो, तर एक्चुअल चाहिँ आउन अलिकति टाइम लाग्छ।
1: अब यसभित्र पनि यो सरकारी लगानी र निजी लगानीको अवस्था के थियो, पूर्ण रूपमा निजी क्षेत्रबाट लगानी भएको र सरकारको साझेदारीमा रहेकोमा के अवस्था थियो?
0: अनि यसो छ, सरकारको साझेदारी भयो भने हामी के भन्छौँ भनेपछि जस्तो आइपिओ खोलेको आयोजनाहरू निजी क्षेत्रको आयोजना भन्छौँ, जस्तो एनइएका धेरै आयोजनाहरू छन् तर सब्सिडारी एनइएको सब्सिडारी कम्पनी खोलेको छ, हाम्रो जस्तै लिमिटेड कम्पनी हो, त्यसले पनि जनतामा सेयर जारी गरेका छ, हामीले पनि जनतामा सेयर जारी गरेका छौँ भने त्यो 11 आयोजनामा हामीले त्यसरी छुट्याएर हेऱ्यौँ न, किनभने जनतामा सेयर जारी भएकै आयोजना भयो नि त, भनेपछि त्यो चाहिँ आइपिपीकै आयोजना हो भन्ने हिसाबले सरकारी आयोजना भनेपछि जस्तो नेपाल विद्युत प्राधिकरणको 51% लगानी होला तर चाहिँ लगानी भए पनि 100% त भएन, हामी चाहिँ 100% नभएकोले गर्दाखेरि त्यो 11 प्रोजेक्ट चाहिँ तपाईँको आइपिपी बिचकै प्रोजेक्ट हुन् भन्ने हिसाबले हामीले क्यालकुलेसन गरेका छ।
1: क्षति भए पछाडि अब सबैभन्दा अब आश गर्ने ठाउँ भने त्यो बिमा क्लेम नै छ अहिले सबैको होइन, अब यो त्यसको लागि के छ प्रक्रिया, अहिले चाहिँ कहाँ पुग्यो जलविद्युत क्षेत्रको त्यो सङ्कलन भएर अथवा त्यो कम्पनीहरूसम्म पनि दाबी पुगेको अवस्था छ कि के छ?
0: छैन छैन छैन, त्यो त्यो त्यो अघि पनि मैले तपाईँलाई भने नि जस्तो दाबी गर्दाखेरि पनि एउटा प्रवृत्ति पहिलेदेखि हामी बिमक सङ्घ र हामी इपानहरू बिच विभिन्न समयमा छलफलहरू भएका छन्, हाम्रा एग्रिमेन्टहरू भएका छन्, सबै भएका छन् कि, त्योले गर्दाखेरि हामी चाहिँ यो बिमा पोलिसी नै त्यो पोलिसीको फर्मेटै हाइड्रोपावरको लागि चाहिँ अलग बनाउनुपर्छ भन्ने एक्सर्साइज पनि हामी गरिरहेका थियौँ। अब यसमा के छ भनेपछि हामीले चाहिँ धेरै पाउँछौँ भनेर धेरै भन्ने होइन, अनि भरे चाहिँ सर्भेयरले क्यालकुलेसन गर्छ के गर्छ पाउने त धेरै होइन, भनेपछि यो के भने यो अन्दाजले हामीले चाहिँ यति क्षति भयो होला भनेर क्लेम गर्ने कुरा त भएन। अब के गर्नु पऱ्यो भने चाहिँ त्यहाँ त हाम्रो इन्जिनियरहरू पुग्नु पऱ्यो, सर्वे गर्नु पऱ्यो, त्यहाँको बिओक्यू चेक गर्नु पऱ्यो, बिओक्यूमा पनि जस्तो कुन कुन संरचनाको चाहिँ बिमा भएको छ, कुन कुन चाहिँ संरचनाको बिमा भएको छैन, कति बेलाको बिमा भएको छ, बिमाका बेग्लै पार्छन् नि, त्यो अघिले गर्दाखेरि त्यो अवस्थामा पुग्न पनि अघि तपाईँले पहिलो क्वेसनमा भने जस्तो कति क्षति भयो भन्ने अवस्था त्यहाँबाट त ठ्याक्कै आउँछ नि त, फेरि जस्तो हाम्रो सर्भेयरले तयार गरेपछि त त्यसमा बिमाको सर्भेयर फेरि हुन्छ, बिमामा हामी दाबी गर्छौँ, बिमामा दाबी भएपछि बिमाको सर्भे पठाउँछ उसले भेरिफाई गर्नलाई, त्यो भेरिफाई गराउँदाखेरि भेरिफाई हुने खालको भेरिफाई भएपछि मात्रै एक्चुअल यति हो भने आउने हो कि, भेरिफाई भएपछि हामीले दाबी गरेको पनि त बिमाले सबै यसै पर्दैन, त्यो भएकोले गर्दाखेरि त्यो अवस्थामा पुग्न त अझै टाइम लाग्छ। तर अब हामी चाहिँ अहिले चाहिँ अब लगभग अब चाहिँ टनलभित्र मान्छे हुनु होला हुनु हुँदैन होला, अझै पनि रेस्क्युको प्रयास त जारी छ, अनि यो रेस्क्युको समय सकिएपछि बल्ल हामी चाहिँ के गर्छौँ भने हाम्रा सदस्यहरू हामीले अहिले इपानले चाहिँ के गर्दैछौँ भने जो सदस्यहरू प्रभावित हुनुहुन्छ, हिजो हामी चाहिँ 216 मेगावाटमा गयौँ, आज हामी 20 मेगावाटमा जाँदैछौँ, हामी चाहिँ एउटा सान्त्वना दिनुपर्छ, ढाडस दिनुपर्छ होइन, त्यो चाहिँ उहाँहरूलाई काम गर्नलाई चाहिँ निसा हुन्छ नि, मान्छेलाई यत्रो लगानी गरेका छ, फस्या छ, त्यो पनि विदेशी लगानी, ठुल्ठुलो विदेशी कम्पनीहरूले आइएफसीले वर्ल्ड ब्याङ्कहरूले लगानी गरेका छन् भनेपछि यस्तोमा के गर्ने होला भन्ने हुन्छ होइन, त्यसमा चाहिँ हामी एज ए हामी सबैको मेम्बर हाम्रा सदस्यहरूलाई परेको दुःखमा हामी चाहिँ गएर साथ दिने सान्त्वना दिने काम गरिरहेछौँ, र यो तपाईँले भनेको कुरा ठ्याक्क आउनलाई हामीले बिमा दाबी गर्नलाई चाहिँ केही टाइम लाग्छ, तर बिमा दाबी गर्नु अगाडि अब बिमासँग हाम्रा कुराहरू हुन्छन्, जस्तो क्लेम चाहिँ तपाईँको धेरै पऱ्यो भनेपछि त्यो थोरै थोरै चाहिँ पहिला पैसा दिइराख्ने कि के गर्ने कि, त्यो नेगोसिएसनका पाटाहरू चाहिँ हामी यो 11 सदस्य कम्पनीहरूलाई बोलाउँछौँ, उहाँहरूसँग छलफल गर्छौँ, अनि उहाँहरूले त त्यो ग्राउन्डको रिपोर्ट ल्याउनुहुन्छ नि सबै, अनि यो चिजमा चाहिँ हामीलाई इपानले सहजीकरण गरिदिनु भयो भनेर उहाँहरूले ल्याएपछि त्यो उहाँहरूले ल्याएको मुद्दालाई लिएर हामी सरकारसँग लबिङमा जान्छौँ, बिमा समिति सरकार जहाँ जहाँबाट जे सहयोग गर्न सकिन्छ त्यो सहयोग गरेर हामी जुट्छौँ।
1: अब यो विपत्तिको त्यहाँको अवस्था हेर्दाखेरि एकदमै ठुलो भयो होइन, महाप्रलय नै भन्नुभयो यहाँकै शब्दमा, अझ जलविद्युत क्षेत्रमा कतिपय भ्रम कि के हो होइन, सबै बगाएर लयो अथवा कामै नलाग्ने अवस्था छ भन्ने पनि छ होइन, यहाँको के छ आम नागरिकलाई यसमा यहाँले त्यो निरीक्षण पनि समाप्त गर्नुभयो होला होइन?
0: यसो छ यो चाहिँ के भनेपछि जस्तो महाप्रलय हुन्छ भनेर व्यापारमा कल्पना गरिएको हुँदैन, हामीले डिजाइन गर्दा के गर्छौँ भने 100 इयर्सको फ्लड स्टडी गर्छौँ, त्यो खोलामा 100 वर्षमा कुन कुन लेभलमा बाढी आएको छ, त्यो लेभलमा हाइएस्ट लेभलमा जुन बाढी आएको छ त्यसलाई पनि सेफ साइड लिएर हामीले डिजाइन गरेर हामीले संरचनाहरू बनाएको हुन्छ। अब यो त त्यो ती मूल्याङ्कन त सबै फेल खायो नि, यो त के भने तपाईँको त्यो 1200 माथिबाट चाहिँ तपाईँको लाङटाङको हिमालय हिमको पहाडै खस्ला अनि त्यो पहाडै खसेर बगौला भन्ने हामीले माथि चाहिँ तपाईँको हिमतालहरू छन् के छन् ती हामी

0: दलहरूबाट के असर गर्न सक्छ भन्नेसम्मको स्टडी गरेको होला. जो जो जस्तो नेचुरल स्टडीहरू क्या, नेचुरल स्टडीहरू यो त इनेचुरल भयो नि, यो त यो त अचानक भवितव्य भयो भनेपछि त्यसो भएकोले गर्दाखेरि त्यो सबै कुरा हेर्दाखेरि अब जनमानसमा त यो सबै नै सकियो अब भन्नु स्वाभाविक हो होइन. तर कुरा के हो भन्दाखेरि अघि मैले 216 मेगावाटकै हिसाब ल्याएँ नि मैले, त्यो हिसाब गर्दाखेरि 20% जति क्षति छ भनेपछि 20-30% ल धेरैले लग्यो अरे, भन्दा पनि तपाईँको 30%भन्दा छैन. हामीले त्यो 100 इयर्सको फ्लड क्यालकुलेसन गरेर हामीले के गर्नु हुन्छ भने पावर हाउस कहाँ सेफ हुन्छ भनेर राखेको हुन्छौँ, जस्तो पहराको छेउमा सेफ हुन्छ कि कहाँ हुन्छ, त्यो सेफ्टी त हामीले अप्नाएको हुन्छौँ नि. त्यसो गर्दाखेरि के हुन्छ भनेपछि कतिपय चाहिँ खोलामै बनाएका संरचनाहरू त 100% लगो, त्यसमा दुई मत छैन. तर खोलामा बन्ने संरचना भनेको जम्मा चाहिँ तपाईँको 5% 10% पनि हुँदैन क्या, एउटा वायर हो क्या, त्यो वायर पानी छेक्नको लागि वायर बनाइन्छ एउटा, त्यो वायर चाहिँ त 100% सबैको लगो. तर अरू चिजहरू चाहिँ संरचना चाहिँ पुरेको मात्रै छ भने त खोसल्दाखेरि त त्यो चिज त आयो नि त. जस्तो टनेलमा तपाईँको डेब्रिज पसेको छ, हिलो पसेको छ, हिलो लिएर निकालेपछि टनेल त छ नि त. भनेपछि त्यस्ता कुराहरू छन्, त्यो 100 मा 100 लगो भनेर चाहिँ यो त्यो आतङ्कित बनाउने जस्तो कुरा हुन्छ त्यो छैन.
1: अब सरकारले पुनर्निर्माण पुनर्स्थापनालाई विशेष प्राथमिकता दिएको छ, अहिले त अब मानवीय सहायता नै प्रमुख छ, जलविद्युत त अब त्यस पछाडि आउने कुरा हो, अर्थतन्त्र यसै पनि धराशायी बन्ने अवस्था त छ नै. यदि यो द्रुत गतिमा काम भयो सरकारले भने त्यसलाई चाहिँ पुनर्स्थापना गर्न अथवा पुनर्सञ्चालन गर्नका लागि कति समय लाग्ने देखिन्छ अथवा चाहिँ के छ अहिले अवस्था?
0: यसो छ, सबैभन्दा जलविद्युत निर्माणमा सबैभन्दा प्रमुख पाटो भनेको एक्सेस रोड, बाटो पुग्नु पर्यो, बाटो पुग्नु पऱ्यो, अर्को प्रसारण लाइन हुनु पऱ्यो. त्यो दुईवटा प्रसारण लाइन र तपाईँको बाटो नभइकन जलविद्युत बन्दैन आएजना. त्यो भने त्यो चाहिँ तपाईँको गाउँ गाउँमा अन्नकटारमा बाटोहरू पुर्याएको छ, ट्रान्समिसन लाइनहरू पुर्याएको छ, त्यसमा जलविद्युत कर्मीहरूको ऊर्जा उद्यमीहरूको ठुलो योगदान छ कि, हामीले पुर्याएको छौँ. त्यो भएर चाहिँ अहिले के भयो भन्दाखेरि एक्सेस रोड पनि छैन, ट्रान्समिसन लाइन पनि छैन. अब त्यो कुरामा चाहिँ सरकारले कति छिटो गर्छ, त्यसले चाहिँ हाम्रो प्रोजेक्ट कति छिटो रिभाइभ हुन्छ भन्ने आउँछ. अब अलिकति कम खर्च भएको के अरे कम चाहिँ तपाईँको प्रोग्रेस भएको कम खर्च के अरे क्षति भएको प्रोजेक्टहरू चाहिँ अलिक छिटो आउला, अलिकति धेरै क्षति भयो भने त 2-3 वर्ष पनि लाग्न सक्छ.
1: भोटेको क्षेत्रमा भएको क्षतिले नेपालको कुल विद्युत उत्पादन र विद्युत बिक्री आमदानीमा कस्तो असर पर्ने देखिन्छ अहिले हेर्दाखेरि? त्यो असर देख्यो कि देखेन यो बिचमा होइन, केही समय यसो लोड सेडिङ भएको जस्तो पनि देखियो काठमाडौँमा
0: है? यसो भयो, त्यो एकदम इमर्जेन्सीमा थोरैमा पऱ्यो त्यो, किनभने अहिले हाम्रो 4,300 मेगावाट उत्पादन छ होइन, उत्पादन थपिरहेको छ. फेरि हामी 6,400 मेगावाट देशभरि हामी निर्माण गरिरहेका छौँ, हामी निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाहरू कुनै न कुनै आयोजना कुनै न कुनै बेला जोडिने छन्। जस्तो सरकारले नै 500-800 मेगावाट त यो वर्ष जोडिन्छ भनेर तपाईँको बजेटमै ल्याएको छ होइन, त्यो सरकारले ल्याएको कुरा हो, त्योभन्दा धेर जोडिन सक्छ किनभने निजी क्षेत्रले त्यो लेभलमा आयोजनाहरू बनाइरहेको छ. र स्वाभाविक रूपमा तपाईँको 410 मेगावट 431 मेगावट 431 मेगावट चाहिँ हाम्रो सिस्टमबाट आउट भयो क्या, त्यो महाप्रलयले गर्दा सिस्टमबाट आउट हो. 400 मेगावट झट्टै सिस्टमबाट आउट हुँदाखेरि केही अनस्टेबल देखिनु त्यसलाई स्वाभाविक मान्नुपर्छ, तर तपाईँको भोलिपल्टदेखि नै रिभाइभ भएको नि. अहिले जस्तो नुवाकोटमा रिभाइभ भइसक्यो, रजुवाका केही क्षेत्रमा मात्रै बाँकी छ, अरू पनि रिभाइभ भयो भनेपछि एनइएले त्यो कुरामा राम्रो म्यानेज गरेको छ. र अहिले चाहिँ जब विद्युत उत्पादन पनि वर्ष बढ्दै जाने भएकोले गर्दाखेरि मलाई चाहिँ लोड सेडिङै हुने लेभलमा चाहिँ तपाईँको अप्ठ्यारो पर्छ भन्ने छैन, लाग्दैन, तर केही चाहिँ तपाईँको निर्यातमा असर पर्न सक्छ.
1: जुन त्यो निजी जलविद्युत कम्पनीहरूलाई बाढीले पार्ने आर्थिक भार छ, त्यसले सरकारी योजनाको तुलनामा किन फरक छ? सरकारलाई पर्दाखेरि अलिकति राहत हुने अथवा सरकारी कोषबाट त्यो छिटै चाहिँ ब्याकअपमा जाने अवस्था रहन्छ, तर निजी क्षेत्रलाई अलिकति बढी प्रभाव किनभने त्यहाँ व्यक्तिगत लगानी भएको अवस्था हुन्छ, त्यो चुनौती चाहिँ निजी व्यवसायहरूले कति खेप्नुपर्ने अवस्था छ अहिलेको अवस्थामा?
0: त्यो चाहिँ यसो छ, यो अलिकति रिस्क एनालाइसिस हामीले गरेका हुन्छौँ. अब खोलामा गर्ने काम हो हेर्नु, रिस्क त हुन्छ नै, त्यो रिस्क हामीले त्यो रिस्कलाई मिटिगेट गर्न खोजेको हो, हामीले कम गर्न खोज्छौँ, तर रिस्क त तपाईँको 100% मिटिगेट त हुँदैन होइन, खोलामा गर्ने काम हो. त्यसैले गर्दाखेरि अलिकति हाई रिस्क काम त हामीले गरेकै हौँ, रोजेकै हौँ होइन. त्यसमा चाहिँ के छ भनेपछि इन्सुरेन्सले कभर गर्ने भएकोले गर्दाखेरि, यसको इन्सुरेन्सले कभर गर्ने भएकोले गर्दाखेरि त्यति ठुलो क्षति निजी नै रूपमा त्यति ठुलो क्षति हुँदैन. तर क्षति भनेको डाइरेक्ट मात्रै हुँदैन कि, इन्डाइरेक्ट क्षति पनि हुन्छ कि. सपोज रेभेन्यू लस भयो नि त, अहिले त तपाईँको त्यो त आयोजना त यसो एउटा 20 मेगावटको आयोजना लाङटाङ भोटेपछि जहाँ चाहिँ तपाईँको 39 मान्छेहरू अहिले पनि हराइरहेका छन् होइन, अब उहाँहरूको चाहिँ अब होपलेस अब छोडियो क्या, त्यो चाहिँ अब रेस्क्यु नै त्यहाँ छोडियो, अब पार लाग्दैन भनेर हजुर. त्यो आयोजनाको चाहिँ टेस्टिङ 15 गते थियो क्या, 10 गते पालि आयो, 15 गते चाहिँ टेस्टिङ थियो क्या, भनेको त्यो त कम्प्लिट भएको आयोजना नि त. त्यस्तो कम्प्लिट भएको आयोजनाहरूमा चाहिँ त्यो उत्पादन गरेपछि त रेभेन्यू सुरु गर्थ्यो, अब रेभेन्यू आउँदैन, 3 वर्ष बनाउन लाग्ला, 3 वर्षको टाइम गयो भनेपछि यस्ता कुराहरूमा पनि ठुलो मार पर्ने छैन. सरकारले सहजीकरण गरिदियो भने के हुन्छ भने चाहिँ ल 3 वर्षको रेभेन्यू र तपाईँको चाहिँ 3 वर्ष बनाउने टाइमको कन्स्ट्रक्सन अवधि चाहिँ हेरेर त्यो दुइटाको चाहिँ तपाईँको फाइनेन्सियल भ्यालुएसन गरेर तपाईँको आयोजनाको लाइफ छ नि, जसो लाइसेन्सको लाइफ के त्यसमा एड गरिदिए पनि भयो नि त. अहिले भर्खर सरकारको कोषमा पनि भार पर्दैन भनेपछि यस्ता खालका कुराहरू त्यो निजी क्षेत्र 30% पनि हामी जनतै हौँ, जनताकै पैसा हो, हामीले पनि जनताकै पैसा उठाएको छौँ. 70% त ब्याङ्कको पैसा, त्यो जनताकै पैसा भइगयो भनेपछि त्यो कुराहरूमा सरकार अलिकति उद्धार भएर काम गर्छ भन्ने लागेको छ. अहिले चाहिँ मुखले चाहिँ उद्धारै भएको छ. अब त्यो कुराबाट त्यसरी चाहिँ मैले बुझाउन सकिन्न. त्यो लाइसेन्सको पिरियड थपेर भए पनि यिनीहरूलाई चाहिँ तपाईँको रेस्क्यु त गर्नु पऱ्यो नि त.
1: भनाइमा निजी क्षेत्र रहे पनि त्यहाँ सार्वजनिक आइपिओ निष्कासन भएर पब्लिकको पैसा गएको विषय, बैङ्क डुब्यो भने समग्र क्षेत्र अर्थतन्त्र धराशायी बन्ने कुरा, सबै चिज जोडिने भयो. अब आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष मोहन कुमार डाङ्गेजी हुनुहुन्छ. इप्पानले पनि सम्भवतः यस्ता आयोजनाहरू निर्माण गर्नुभन्दा पहिला त्यहाँको विस्तृत अध्ययन अनुसन्धान गर्ने कुराहरू मुख्य जिम्मेवारी रह्यो यहाँहरूको, होइन? यसरी महाप्रलय भन्नुभयो, त्यसमा चाहिँ समस्या के थियो? अलिकति प्राविधिक विषयमा जाउँ न, त्यो कस्तो खालको अवस्था आयो? जबकि हाइड्रो प्रोजेक्ट बन्ने भनेकै किन खोलामै होइन, त्यहाँ चाहिँ हामीले किन त्यो अनुमान गर्न सक्ने अवस्था थियो कि थिएन? अथवा आजभन्दा 700-800 वर्ष पहिले पनि यस्तो खालको चाहिँ बाढी गएको अथवा भन्ने अहिले विविध कुराहरू सुनिन्छन्, भले हामीले अहिले सुन्यौँ पहिले सुनेनौँ. जस्तो पोखरा जस्तो सहरहरू हिमाल खसेरै बनेको भन्ने खालका नयाँ नयाँ त्यो कुराहरू किन अध्ययन अनुसन्धानमा आउन सकेन होला?
0: अरे यो चाहिँ अब पृथ्वी उत्पत्तिकै कुरा भयो क्या. पृथ्वी उत्पत्ति हुँदाखेरि के भयो भन्ने कुरा भयो क्या. अघि पनि मैले तपाईँलाई भने 100 वर्षको फ्लडको स्टडी हामीले बखेदै गरेको हुन्छ. त्यो डाटा हामीले केबाट लिएको हुन्छ भने नेपाल सरकारबाट लिएको हुन्छ. जस्तो यो चाहिँ डिएचएमले, यो नेपाल सरकार ऊर्जा मन्त्रालय अन्तर्गतकै विभागले मौसम डाटा नाफेको हुन्छ. त्यो डाटा हामी त तपाईँको निजी क्षेत्र आएको भनेको त 25 वर्ष भयो भनौँ न. 25 वर्षदेखि मैले जहाँ जुन खोलामा आयोजना बनाउँदैछु त्यो खोलामा त मैले नै आफै डाटा लिएको छु होइन. तर चाहिँ तपाईँको डिएचएमको डाटा त 100 इयर्सका डाटा हेरेर 100 इयर्सवालालाई पनि नभेट्ने भनेपछि अब तपाईँले 5000 वर्ष अगाडिको कुरा गरेर त त्यो कल्पना गरिएन होइन. जस्तो त्यो कुनै पनि बिजनेसले त्यति कल्पना गरिँदैन भन्ने लाग्छ. र अहिले त तपाईँको कस्तो भनेपछि एकजना विज्ञको, मैले चाहिँ डक्टर वसन्त अधिकारी जसले चाहिँ त्यो हिन्दू किस रिजनका हिमालहरूकै विजयमा पिएचडी गर्नुभएको छ होइन, उहाँको मलाई धेरैवटा मैले इन्टरभ्यू हेरेँ. उहाँको इन्टरभ्यू मलाई एकदमै लजिकल लाग्यो क्या. जस्तै अब त्यो 5000 माथिबाट हिमाल चाहिँ झन्डै चाहिँ 20 लाख घनमिटरका हिमालहरू खसेर अनि खोलाबाट बाढी आउँछ भन्ने कल्पना त यो पृथ्वी परलै हुने कुरा नै त्यस्तो खालको भयो भन्ने कल्पना भएन. त्यो 100 इयर्सको त हामीले गरेको थियौँ नि. 100 इयर्स भनेको पनि नट सर्ट पिरियड, यो त लामो पिरियड हो नि. त्यहाँ गरेका थियौँ, त्यसमा त केही भएन. भनेपछि त्यस्तो आयो. त्यसको अर्को तपाईँको उहाँले इन्ट्रेस्टिङ कुरा के बताउनु भएको छ भने त्यो पहाड चाहिँ खोलामा खस्दाखेरि जापानमा हिरोसिमा नागासाकीमा खसेको एटम बमको भन्दा बढी शक्तिको उत्पादन भएको छ त्यहाँ. भनेपछि त्यो कस्तो भयो होला तपाईँको? अब हामी त पृथ्वी प्रलयको कल्पना गर्ने भयो नि त त्यो त. अनि अर्को इन्ट्रेस्टिङ कुरा के छ भने चाहिँ त्यसको त्यहाँबाट तल झरेको स्पिड 180 किलोमिटर पर आवर. जस्तो हामीले सेफ्टी के अप्नाएको थियौँ त भन्दाखेरि पुलहरूमा हामीले चाहिँ तपाईँको अर्ली वार्निङ सिस्टम राखेका थियौँ, तपाईँको जिपिआरएस राखेका थियौँ. ती जिपिआरएसले कम्तीमा आधी घन्टा 20 मिनट अगाडि तलका मान्छेहरूलाई जानकारी दिन्थ्यो. एसएमएस आउँथ्यो. त्यो एसएमएस आउने मौका पनि त्यो स्पिडले दिएन क्या. अब 180 किलोमिटरको त्यत्रो ढुङ्गा चाहिँ तपाईँको त्यत्र त्यो ढुङ्गा लडेको देख्दाखेरि त्यत्र ढुङ्गा चाहिँ त्यो स्पिडमा तपाईँको आएपछि के रहन्छ? त्यो त केही पनि रहँदैन नि. अनि अर्को कुरा मैले चाहिँ त्यो हामी भिडियोमै आएको कुरा, त्यो चाहिँ भन्सार कार्यालयको बिल्डिङ त निकै अग्लो छ नि. त्यो बिल्डिङभन्दा धेरै माथिबाट पानी आएको छ क्या. भनेपछि त्यो कल्पना चाहिँ तपाईँको त्यो कल्पना गर्न सकिँदैन थियो र अब पनि सकिँदैन जस्तो लाग्छ क्या मलाई. त्यो चाहिँ अब सुरुमै तपाईँलाई भने नि यो महाप्रलय हो अब महाप्रलयमा त के अब तपाईँले भने जस्तो पोखरा सहरै तपाईँको चाहिँ खसेर बनेको भनेपछि त्यो त प्रकृतिको हातमा भयो क्या. जस्तो अहिले अहिले तपाईँको हामी आर्थिक क्षतिको कुरा गरेका छौँ, सबै भौतिक क्षतिको कुरा गरेका छौँ, सारा गरेका छौँ नि, तर हामीले मानवीय क्षतिको कुरा गरेका छौँ भने तपाईँको अहिले ऊर्जा क्षेत्रको लागि भदौ 10 गते कालो दिन भन्छु मैले. किनभने नि यति धेरै प्राविधिक जनशक्ति बग्यो, 180 जना इन्जिनियर बगेको छ हेर्नु छ, त्यो 180 जना त्यो क्वालिफाइड इन्जिनियर. त्यहाँ त म त के भन्छु भन्छु भने चाहिँ टनेलमा काम गर्ने त लेबर पनि क्वालिफाइड हो, लेबर पनि, किनभने ऊ त टनेलमा काम गर्दा गर्दै टनेलको काम गर्ने युज टु भएको हुन्छ. त्यही खालको लेबर अर्को भेट्दैन. यहाँ त नर्मल लेबर गरेर टनेलभित्र काम गर्दा गर्दैन नि. भनेपछि त्यो 180 जना इन्जिनियरदेखि तपाईँको चाहिँ 100 लेबरसम्म त त्यो त त्यो त्यो त तपाईँको ऊर्जा सेक्टरको एकदमै क्वालिफाइड जनशक्ति भयो नि. त्यो जनशक्ति गयो भनेपछि यो त भदौ 10 गते त ऊर्जा सेक्टरको लागि कालो दिनको रूपमा आयो.
1: भनेपछि यो त यसको दीर्घकालीन असर भने अरू प्रोजेक्टहरू भन्दाखेरि भोलि देखिने अवस्था पनि
0: देखिन्छ होइन. अहिले नै पनि हामी के छ भनेपछि अब कतिपय बेरोजगार छ, अरू अरू सेक्टरमा बेरोजगार छ, मान्छेले रोजगारी पाएको छैन भन्ने आवाज खुब आएको छ नि. तपाईँ ऊर्जा सेक्टरमा हामीले मान्छे पाएको छैन अहिले. जस्तो मैले नै 10-20 जना मान्छे चाहेर 20 पल्ट तपाईँको ऊ गरिसकेँ, तपाईँको एडभर्टाइज गरिसकेँ, मान्छे क्वालिफाइड मान्छे पाउँदैन. भर्खर सिकार मान्छेसँग पाउँछ. अनि म चाहिँ तपाईँको मेरो ग्रुप चाहिँ यो तपाईँको हाइड्रो पावरको चाहिँ ग्रुप हुन्छ क्या. एउटा यो कम्पनी भनेको एउटा पसल वा होटल वा के त्यस्तो खालको होइन, यहाँ ग्रुप हुन्छ. मेरो ग्रुपमा चाहिँ यो टोटल हाइड्रो पावर सेक्टरमा सबैभन्दा क्वालिफाइड इन्जिनियरहरू लिएर हिँडेको छु कि. मसँग क्वालिफाइड ग्रुप छ. जस्तो क्लिन इनर्जी कन्सल्टेन्सी भनेको एकदमै रेप्युटेड कन्सल्टेन्सी हो, त्यो कन्सल्टेन्सी मेरो ग्रुपमा छ होइन. हेर्नु अब यस्तो ग्रुपमा चाहिँ त सिकारहरू ल्याएर सिकाए पनि हुने नि, तर के भन्छ त्यो सिकिसकेको मान्छे पनि सिकाउन चाहँदैन क्या. धेरै झन्झट लिन चाहँदैन. भनिदियो यो हराएको काम हराएको त बुझोस् न भन्ने खालको. अब त्यो खालको चाहिँ अलिकति क्वालिफाइड मान्छेहरू पाएको छैन. अब फेरि चाहिँ यो सबै जो क्वालिफाइड मान्छेहरू छन् तिनलाई चाहिँ फेरि ट्रेनिङ गराएर सिकाएर त्यो त्यो घाटा पूर्ति गर्नलाई त ठुलो एक्सर्साइज गर्नुपर्छ हामीले.
1: यो जस्तो जलविद्युत क्षेत्रमा काम गर्ने जनशक्तिहरू अथवा इन्जिनियर कामदारै भनौँ सामान्य स्तरको, त्यो काम आफैमा चुनौतीपूर्ण हो कि के हो खास? त्यहाँ सुरक्षाको मापदण्ड कस्तो थियो हाम्रो यहाँ चाहिँ भोटेकोसीको सन्दर्भमा त्यो एरियामा?
0: यसो छ, सुरुङको काम सबैभन्दा सुरक्षित मानिन्छ. हेर्नु सुरुङको काम होइन, हुन त हामी चाहिँ बाहिर सर्फेसमा हिँड्ने सर्फेसमा काम गर्ने मान्छेलाई त्यो काली लाग्छ होइन. तर त्यहाँ काम गर्ने मान्छे जस्तो कहिले सुरुङमा चाहिँ 2-4 वर्ष काम गरेको मान्छे सुरुङमै काम गर्न रुचाउँछ क्या. केही डिस्टर्ब पनि छैन, केही पनि छैन, सेफ्टी पनि छ. अहिले पनि बाढी पसेर हो नि त. बाढी नपसेको भए अर्थात् त्यो मुख बन्द भएको भए, मुखबाट मात्रै पस्न नसकेको भए त भित्र त सबै सेफ नि. तर यहाँ चाहिँ एउटा आयोजनाको अलिकति मैले हेरेको थिएँ. जस्तो अहिले तपाईँको आर्मीले भनेअनुसार थोरै मान्छे मात्रै टनेलभित्र भन्ने छन् अब भन्ने तर्क मलाई अलिकति त्यसले गर्दाखेरि हो कि जस्तो लाग्यो क्या. जस्तो जति मान्छे अनि अर्को चाहिँ त्यो हाम्रो शाह मेकानिकल इन्जिनियर छा चाहिँ जो जसलाई जीवित उद्धार गरियो नि, उहाँले के भन्नुभयो भने चाहिँ त्यो सुनेको थिएँ मैले. उहाँले के भन्नुभयो भने म चाहिँ सबै साथीहरूलाई रेस्क्यु गरेँ अनि म चाहिँ भित्र फसेँ भनेको छ नि त. त्यो रेस्क्यु गर्दा गर्दै नभ्याएर म भित्र फसेँ. त्यो भाग्यले बच्न दिनुभएको. जति रेस्क्यु भएर बाहिर निक्ले सबै सोही बाहिर भए. जो बाहिर निक्ले भगेर गइ गए. जो भित्र पस्यो बरु बिचरा जसले रेस्क्यु गर्न चाह्यो नि त्यो आत्मा के है, त्यो रेस्क्यु चाह्यो उहाँ चाहिँ बरु बच्नु भयो नि त. भन्छ त्यस्तै के भएको छ भने भोटेकोसीमा पनि त्यो यो त्रिशुली 3B सबैभन्दा अहिलेसम्म 346 जना मान्छे हराइरहेको त्रिशुली 3B एउटै प्रोजेक्टको एउटा प्रोजेक्ट मात्रै. त्यो प्रोजेक्टमा पनि के छ भने 10.5 किलोमिटरको टनेल. त्यो टनेलको चाहिँ ठाउँ ठाउँमा अडिट हुन्छ क्या हाम्रो. त्यहाँबाट चाहिँ भित्र जाने ठाउँ अनिखेरि अक्सिजन पाइप लाने ठाउँ. जो हामी चाहिँ डगमा हामी अक्सिजन भित्रसम्म लानु पऱ्यो नि त, त्यो अक्सिजन लाने ठाउँ हुन्छ. त्यो 9.5 किलोमिटरको टनेल खनिसकेको अनि इनलेट पोर्टल आउटलेट पोर्टल र बिचमा अरू छवटा पोर्टल त्यहाँ जम्मा होइन. त्यो छवटा पोर्टलहरूमा चाहिँ यताबाट पानी पसेछ, बाढी पसेपछि भित्र जति इक्विपमेन्टहरू थियो नि इक्विपमेन्ट भेला गर्दै गर्दै लगाऊ, भेला गर्दै एक ठाउँमा यस्तो भएको छ कि इक्विपमेन्टहरू सबै जाम भएछ, सबै जाम भयो क्या. जाम भएपछि त्यहाँबाट चाहिँ उता खाली भयो, त्यहाँबाट उता छिर्न सकेन. पानी छैन, के छिरो लो लेदो ढुङ्गा सुङ्गा के छिर्न सकेन. त्यहाँ ठ्याक्कै ब्लक भयो 4 किलोमिटरमा. अब शङ्का के भयो भन्दाखेरि त्यो जति 4 किलोमिटरमा मान्छे थिए तिनीहरू बाँच्न सम्भव भएन, किनभने त्यहाँ त भरिसक्यो सबै प्याक भयो होइन. प्याक भएपछि त्यहाँ बाँच्न सम्भव भएन. जति उता खुल्ला थियो त भागे नि, अब भागे. अब भागेका चाहिँ स्वाइप आउट भयो कि भन्ने पनि शङ्का भयो कि. फेरि अब भित्र पसेको त्यहाँसम्म बिते भनेपछि यो चाहिँ एकदमै काली लाग्दो महाप्रलय भयो. अब यस्तो त देशले कति खेप्न सक्छ र.
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा भदौ 10 गते भोटेको सीमा आएको विनाशकारी बाढीले विशेष गरी जलविद्युत क्षेत्रमा पुर्याएको क्षति र यसले अर्थतन्त्रमा पार्ने दीर्घकालीन असर र त्यसका लागि राज्यले तत्काल चाल्नुपर्ने कदम लगायतका विषयमा केन्द्रित रहेर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मोहन कुमार डाङ्गीसँग कुराकानी गरिरहेका छौँ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्क सँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घन्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकैसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा भोटेकोशी बाढीपछिको क्षतिग्रस्त नेपालको ऊर्जा क्षेत्र, निर्माणाधीन जलविद्युत आयोजना र सञ्चालनमा रहेका कम्पनीहरूमा पुगेको क्षति र यसले अर्थतन्त्रमा पार्ने प्रभाव लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ इपानका अध्यक्ष मोहन कुमार डाङ्गी। मानवीय क्षति पछाडि अब आर्थिक कुराहरू पनि हामीले अलिकति उठायौँ त्यो प्रभावित क्षेत्रको। अब समग्र देशको ऊर्जा क्षेत्रको कुरा गरौँ, जलविद्युत क्षेत्रको 5% मात्रै अहिलेसम्म हामीले त्यो उत्पादन गर्न सकेको अवस्था रहेछ, होइन? जलविद्युत उत्पादनमा यत्रो सम्भावना भएर दोस्रो ठुलो देश भनिन्छ अझ जलस्रोतको, होइन?
3: 2055 सालमा नेपालमा विद्युत उत्पादन 254 मेगावाट थियो। 25-26 वर्षको अवधिमा 4300 मेगावाट भएको छ। 4300 मेगावटमा 3500 देखि 3600 मेगावट निजी क्षेत्रले उत्पादन गरेका छन्। त्यो 55 सालको विद्युतको इतिहास फर्पिङलाई जोड्ने हो भनेपछि 90 वर्षको 9 दशकको इतिहासमा 254 मेगावट, तपाईँको अर्को 25 वर्ष थप्दाखेरि तपाईँको 4300 मेगावट पुर्याउँ नि। ऊर्जा मन्त्रालयकै अन्तर्गत अब त्यसको स्टडी नै हो सबै काम, होइन? ओएसले के गरेको छ भनेपछि एउटा रिपोर्ट निकालेको छ, त्यसले के भनेपछि आरआर 72,000 मेगावट आरआरका र 48,000 मेगावट रिजर्भ ओयर र पिआरआर त्यो रहेछन्, भनेपछि 120,000 मेगावट भयो क्या। 120,000 मेगावट त त्यहाँ भयो, अघि मैले 83 र 500 भन्नु भएन, अब 120,000 मेगावट भयो। त्यसमा पनि के छ भनेपछि हामी चाहिँ तपाईँले भने जस्तो अब हामी त पानीका धनी मान्छे, पानीका धनी मान्छे भएपछि हामीले चाहिँ ठिक्क मात्रै निकाल्नुपर्छ है बिजुली भन्ने डिजाइन गाइडलाइन छ क्या नेपालको। अहिले भारत र भुटानमा Q20 गर्छन् गरौँ, उनीहरूभन्दा हामी धनी हो नि त जलस्रोतमा, त्यसले गर्दा अलिक सेफ्टीमै रहनु 5%। Q40 Q25 बनाउँदाखेरि 85% एनर्जी बढ्छ भनेको छ क्या, 85 120,000 को 85% बढाउनु त 2,00,000 मेगावटभन्दा बेसी छ नि। सरकारले राम्रा कार्यक्रमहरू ल्याएको छ, अब वर्तमान सरकार दुई तिहाई नजिकको सरकार तपाईँ चाहिँ अहिले चाहिँ तपाईँको 30,000 मेगावट 10 वर्षमा बनाउने भनेर ल्याएको छ, हामी निजी क्षेत्रले पुरा गर्छौँ भनेर इपानले वक्तव्य नै जारी गरेका छ, हामीले यसरी पुरा गर्छौँ भनेर। तर गफ पहिलेका सरकारहरूले पनि धेरै गरेको, यो सरकार पनि अलिकति गफमै भुल्याएको छ, अहिलेसम्म गफै छ, काम सुरु भएको छैन। 30,000 मेगावट बनाउने भन्ने पिपिए नखोल्ने, आरसिओडी नथप्ने, विद्युत पेपरको लाइसेन्स नदिने, प्रसारण लाइनको लाइसेन्स नदिने, होइन, बोनका समस्याहरू त्यतिकै हुने सबै, होइन? भनेपछि अब उहाँहरूले चाहिँ उमै बाचापत्रमै वान डोर पोलिसी भन्नुभएको छ, खोइ वान डोर पोलिसी केले छेक्या छ त भनेको हो। अब पहिलेकै जस्तो गफै गरेर बिताउने हो नि त, अब फेरि केही भएन न नभएदेखि चाहिँ निजी क्षेत्र एकदम लयमा छ। तपाईँको 30,000 मेगावट बिजुली बनाऊ भने थोरै तपाईँले यो सपना योजना देखाउने कुरामा इन्ट्रेस्टिङ लाग्छ कि मलाई। 30,000 मेगावट सरकारको लक्ष्य पुऱ्याउने भने त्यो सरकारको मात्रै लक्ष्य पुऱ्याउने होइन क्या, त्यो नेपाली जनताको लक्ष्य पुऱ्याउने हो। अहिले सपोज तपाईँको चाहिँ के हो भने त्यसमा के छ भने चाहिँ 10,000 मेगावट भारतमा पठाउने, 5,000 मेगावट बङ्गलादेश पठाउने, 15,000 मेगावट यहाँ खपत गर्ने गरेर 30,000 पुर्याउने भनेको छ नि। 15,000 मेगावट देशमा खपत हुँदाखेरि नेपालको इकोनोमी छ नि 3 टाइम्सले ग्रो हुन्छ। त्यो मैले आधार के हो भन्दाखेरि अहिले हाम्रो 480 किलोवाट पर आवर पर क्यापिटल कन्जम्सन छ हाम्रो, त्यसलाई चाहिँ 1500 पुर्याउने लक्ष्य छ भनेको 5×15 त भयो नि त सिधै। त्यो पर क्यापिटल कन्जम्सन भनेको त मान्छेको लिभिङ स्ट्यान्डर्डसँग इन्कमसँग सबैसँग जोडिएको छ नि, त्यो बढ्नु भनेको चाहिँ तपाईँको इकोनोमी बढ्नु हो क्या, त्यो 3 टाइम्स बढ्छ। अनि अर्को चाहिँ तपाईँको अब गत वर्षको डाटा हेरौँ, एनइएले तपाईँको 29,31 करोड चाहिँ पैसा गत वर्ष चाहिँ भारतबाट आयो, ब्यालेन्स सिटमा आयो नि त, त्यो कति पठाउँदा आयो, 1200 मेगावट पठाउँदा आयो, 40 मेगावट तपाईँको बङ्गलादेशमा, 160 मेगावट भारतमा, हाम्रो बिजुली गएको त गत वर्ष त्यति नै हो। त्यो पठाउँदाखेरि लगभग 30,000 पैसा आयो भने 15,000 मेगावट पठाउँदाखेरि 336 अरब पैसा आउँदो रहेछ क्या। भनेपछि त्यो चाहिँ मेरो एजेन्डा कसको एजेन्डा भने के, यो सबै हामी सबै नेपाली जनताको एजेन्डा हुनु पर्यो। 70 लाख मान्छेले लगानी गरेको छ, त्यो 70 लाख मान्छेमा थप्दै 2 करोडै लगानी गरौँ न, 2.5 करोडै मान्छेले लगानी गरौँ न, सबले त्यहाँबाट आउने बेनिफिट लिउँ न, आखिर जनताले 2 पैसा कमाउने भनेको पनि त तपाईँको ग्रो नै हो नि त, होइन इकोनोमी। भनेपछि त्यो हिसाबले गर्दाखेरि यो 30,000 मेगावटको लक्ष्य जुन सरकारले निर्धारण गरेको छ त्यो हामी चाहिँ पुरा गर्छौँ भनेर प्रतिबद्ध छौँ, र सरकारले यो वातावरण बनाइदियो भने मैले या मेरो चाहिँ अब हामी सम्बद्ध 400-500-700-800 कम्पनीले मात्रै पैसा कमाउने होइन क्या, देशले पैसा कमाउँछ, देश तपाईँको समृद्धिको मार्गमा जान्छ। त्यसैले गर्दाखेरि यो कुरामा चाहिँ चौथो अङ्ग यहाँहरूको पनि मिडियाहरूको पनि महत्त्वपूर्ण छ। र अब चाहिँ 43,000 मेगावट या 83,000 मेगावट होइन, 2,00,000 मेगावाटभन्दा बेसी जानु सम्भावना।
2: अब यो सरकारले जसरी 10 वर्षमा 30,000 मेगावाट उत्पादन गर्ने बिक्री वितरण गर्ने भन्ने छ, यसमा चाहिँ पुरानो निर्माणाधीन कम्पनीहरूलाई निजी क्षेत्रले पनि बनाइरहेका कतिपय कम्पनीहरूलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ कि अथवा सरकारको विशुद्ध नयाँ गर्छौँ हामी भनेर उहाँहरूले फेरि जे पनि नयाँ भन्नुहुन्छ त्यो खालको छ, यसमा के छ फरक?
3: अनि यसो यो चाहिँ अलिकति गलत देखिरहेछ, सरकारले व्यापार गर्ने होइन, चाइना जस्तो ठाउँमा तपाईँको प्राइभेटलाई प्रमोट गरिसक्यो हो, सरकारले आफूले व्यापार गर्न छोडिसक्यो हो, अब फेरि हामी व्यापार गर्ने मानसिकताले चाहिँ सरकार आयो भने त त्यो पुरातन भावी यो पहिला अब महेन्द्र राजाको पालातिर जान्छ फेरि होइन, अब प्रगति भनेको अगाडि जान्छ पछाडि जाँदैन होइन, त्यो भएर सरकारले गर्ने कुरा त नपत्याउँ हेर्नु, किनभने त्यो बजेटमा आयो कि, त्यो बजेटमा आएको मलाई पनि अनौठो अनौठो लाग्यो, 9,000 मेगावाट सरकारले बनाउने, तपाईँको 90 वर्षमा 254 मेगावाट बनाएको छ, आज तपाईँ कल्पना गर्नु त लो निजी क्षेत्रलाई तपाईँको 55 सालमा चाहिँ नेपाल सरकारले प्रवेश दिएको थिएन भने, दिएको सरकारले नै भए अघि मैले धन्यवाद भनिसकेँ, थिएन भने आज हाम्रो बिजुलीको क्यापेसिटी के हो त नेपाल सरकारको 800 होइन भने त 800 मेगावाट मात्रै बिजुली भएको भएदेखि देशको अवस्था कस्तो हुन्छ भनेर कल्पना गर्ने नगर्ने, यिनीहरूले बनाए यिनीहरूले गरे भनेर त्यो गर्नेलाई त तपाईँको राम्रो फटे गर्नेलाई कारवाही गर्नु पऱ्यो, कानुन अनुसार कारवाही गर्नु पऱ्यो, हामी पनि तपाईँको 100% चाहिँ हाम्रो सेक्टरमा फटाउनु, कुनै पनि सेक्टरमा फटा पनि हुन्छ राम्रो पनि हुन्छ, फटा छ भने कारवाही गर्नु पऱ्यो, तर त्यो फटा छ भने प्रमोसन गर्नु पऱ्यो। र अर्को चाहिँ तपाईँको अहिले तपाईँको सरकारको लक्ष्य अहिले हामीले सुन्दाखेरि यत्रो पैसा कहाँबाट ल्याउने होला, 60 खरब पैसा चाहिन्छ, कसरी ल्याउने होला भन्ने पनि हुन्छ नि 30,000 मेगावाटमा, त्यो पनि थोरै मैले जोडेँ, त के छ भने चाहिँ लगभग 60 खरब जति 46.5 अरब डलर भनेर एउटा समिति नै भनेको थियो पहिलाको सरकारले पनि त 28,500 ल्याएको हो नि त, 28,500 चाहिँ तपाईँको ट्रान्समिसन लाइन कति, सबस्टेसन कति, बिजुली कति, के कति लागेर लाग्छ भनेर सबै ल्याएको थियो क्या, त्यो स्टडी एकदमै राम्रो छ, त्यो स्टडी जसले गरेको भए पनि काम राम्रो गरेकोलाई राम्रो गर्नुपर्छ, त्यसमा 1500 थपेको छ अहिले नेपाल सरकारले होइन, त्यसो गर्दाखेरि मैले यसो सरस्वती हिसाब गरेको थिएँ, 6,400 मेगावाट अहिले निर्माणमा छ, 4,300 मेगावट बनिसक्यो, लगभग 11,000 मेगावट त यहाँ भइसक्यो, 12,000 मेगावटको पिपिए छ, 11,000 मेगावट त यहाँ आउने भइसक्यो, गर्दाखेरि अब 19,000 मेगावट चाहियो होइन, अघि पनि तपाईँलाई भने यो विद्युत जलविद्युत कम्पनी भनेको एक एकवटा ग्रुपले बनाउने हो कि, म 1-2 लाख मान्छेको लिड गर्छु कि, त्यस्तै अर्को 1-2 लाख मान्छेको लिड गर्छ नि, भनेको त्यो चाहिँ यस्तो आयोजना छ, ल 2-4 लाख 10-20 लाख पैसा लगाउँ भन्दाखेरि हरै पैसा आउँछ क्या, भन्छ त्यो भएकोले गर्दाखेरि त्यस्ता ग्रुप चाहिँ झन्डै 100 वटा जति ग्रुप नेपालमा भइसके, 100 वटा जति ग्रुप भइसके, लिस्टिङ कम्पनी नै 125 वटा जति भइसके, 100 वटा जति त्यस्ता ग्रुप भयो भने चाहिँ 100 वटा ग्रुपले ग्रुपमध्ये लो 50 वटाले बनाएन छ अरे, 50 वटा अझै 60 वटाले बनाएन छ अरे, 40 वटाले 500 मेगावट 10 वर्षमा बनाएर के भयो 20,000 मेगावट भएन, भने लक्ष्य टाढा छैन। अनि अर्को कुरा तपाईँको लगानीको कुरा, यो भनेको के हो भनेपछि बाटो बनाए जस्तो, पुल बनाए जस्तो, टावर बनाए जस्तो अनप्रोडक्टिभ इन्भेस्टमेन्ट होइन कि, यो प्रोडक्टिभ हो कि, प्रोडक्टिभ पनि बिजुली भनेको त र मेटेरियल हो नि, त्यो त अन्ततिर युज गरेर त्यसले त कमाउँछ नि, फेरि जेनेरेट गर्छ नि, यसै उत्पादन गर्यो पैसा जेनेरेट गर्न थाल्छ, त्यो गएर फेरि कम्पनीमा पनि जस्तो विभिन्न उद्योगहरूमा जे गरिन्छ नि त्यो द्रो मेटेरियल काम गर्छ, भनेपछि के हुँदो रहेछ भने चाहिँ हाम्रो चाहिँ सरस्वती मैले त्यो उता इकोनोमीमा के इफेक्ट गर्छ भन्ने कुरामा गइनँ म, तर यहीँ चाहिँ के हुन्छ भने हाम्रो विद्युत उत्पादन भएपछि सरदर प्रति मेगावट 3 करोडको दरले वर्षको कमाउन थाल्छ, अनि यो 30,000 मेगावट एकैचोटि बन्ने होइन, त्यो त आज बनिसक्यो, आज 3,000 मेगावट भयो, 3,000लाई 1 करोडले कमाउन थाल्यो, त्यो रोलिङ गर्दा गर्दा के हुँदो रहेछ भने त्यो 43-42 अरब जति पैसा 42 खरब जति पैसा चाहिँ 30,000 मेगावट उत्पादन गर्छ उत्पादन गर्नलाई लाग्छ भन्ने त्यो रिपोर्टले भनेको छ, 43-44 अरब पैसा चाहिँ रोटेट भएर कमिँदो रहेछ कि, फेरि सरकारले त त्यस्तो पोलिसी ल्याउनु होला, तपाईँको यहाँ कमिने थालो यसमा चाहिँ म 5% चाहिँ बरु सरकारले तपाईँहरूलाई चाहिँ कर छोड दिन्छ, फेरि रिइन्भेस्ट गर्नुहोस् है, ऊर्जामै गर्नुहोस् है भन्नु पऱ्यो नि, त्यस्तो प्रोत्साहन गर्ने नीति ल्याउनु पऱ्यो, भनेपछि विद्युत उत्पादन गर्नलाई बाहिरबाट पैसा आएर उत्पादन गर्नुपर्छ, यो सकिँदैन कि, यो 30,000 मेगावट पुर्याउन सकिन्छ त भन्ने कुराले केही अर्थ लाग्दैन हेर्नु, पैसा यहीँबाट कमिन्छ, यहीँबाट बजार जति पनि छ निजी क्षेत्रलाई खोलिदिनु, अहिले निजी क्षेत्रलाई खोल्दाखेरि 2,500 मेगावटको एमओयु गरेर निजी क्षेत्र बसेको छ, तर निजी क्षेत्रलाई व्यापार गर्नु किन नदिने, भारतमा बेच्छ भारतीय पैसा ल्याउँछ त नेपालमा फाइदा भएन र भने, भनेपछि त्यो सबै कुरा नि जस्तो यो चाहिँ यो दिमागमा यिनले पैसा कमाए कि यिनले यसो गरे कि कोही गरे कि यिनले व्यापार गर्दाखेरि के हुन्छ कसो हुन्छ देशलाई के हुन्छ कि भन्दा नसोचिकन एकदम सरल हिसाबले यो के गर्छ भने यो देशलाई चाहिँ एउटा मार्ग प्रस्तुत गर्ने देशलाई चाहिँ एउटा समृद्धिको मार्गमा लानको लागि एकपल्ट छप्पर फालकै सबै गरिदिनुहोस्, हामी त यो पनि भन्छौँ अझ 10 वर्षसम्म तपाईँको ऊर्जा सङ्कट गरेर लगाइदिनु न, सबै जनताले पैसा कमाउँ, 10 वर्षमा त बाटोमा जान्छ नि, त्यो एउटा ट्र्याकमा गएपछि मान्छेले काम नगएको मान्छेले काम पाउँछ कि, भोलिदेखि विरोध गरेर आउनै आउँदैन नि, काम भएको छ नि, रोजगारी त्यतिकै सिर्जना हुन्छ। अहिले हामीले 3 लाख 3.5 लाख रुपियाँ मान्छेलाई रोजगार दिएका छौँ। अहिले तपाईँको यसो हेर्नु, हाइड्रो पावर जति चलाएमा कहाँ छ त? डन्डी त्यसैले चलाएछ, सिमेन्ट त्यसैले चलाएछ, अर्को त्यसैले चलाएछ, लेबर दिन्छ, रोजगारी दिन्छ, होइन? भनेपछि यस्तो यस्तो ऊमा चाहिँ तपाईँको पहिलाकै सरकारहरू चाहिँ गफ मात्रै गरेर तपाईँको चाहिँ ऊ मात्रै योजना मात्रै फाल्दो राख्दै पनि हुँदैन, कार्यान्वयनमा जानुपर्छ भन्न चाहन्छु। अब 5 महिना 6 महिना भइसक्यो, अब त रिजल्ट आउनु पऱ्यो।
2: जसरी हामी पेट्रोलियम पदार्थ आयातमा यति परनिर्भर बन्ने अवस्था छ, यसलाई जोडेर हेर्ने हो भने त अझै महत्त्वपूर्ण छ यो क्षेत्रको विकास।
3: त्यहाँ फेरि खपतको कुरा आयो, त्यो चाहिँ अघि मैले अब निर्यातको कुरा गरेँ, खपत पनि त 15,000 पुर्याउनु छ नि त। खपत 15,000 पुर्याउन तपाईँ एलपिजी ग्यासको मात्रै तपाईँ कस्ट हेर्नु त, वर्षको 65-70 अरबको एलपिजी ग्यास ल्याएर गरिरहेको छौँ हामी। अहिले तपाईँको डाँडा काँडा तपाईँको एलपिजी ग्यास पुगेको छ, हेर्नु
4: त्यही पनि पाइरहेको छैन,
3: त्यही पनि पाइरहेको छैन, होइन? भनेपछि त्यसमा त बिजुली प्रयोग गर्नु पऱ्यो नि त, बिजुली त हाम्रो उत्पादन हो नि त। अहिले अहिले गाडीमा धेरै आएको छ, तपाईँको अस्ति नै पनि यो तपाईँको उहाँको त्यो इरानको अमेरिकाको युद्धले गर्दाखेरि पेट्रोल डिजेलमा पहिला विचार गर्नु त, यसो सम्झिनु त पहिलाको कुरा। त्यो चाहिँ तपाईँको 10 दिन तपाईँको यहाँ चाहिँ पेट्रोल डिजेल आएन भने त सिरक रसना लिएर मान्छे लाइन लाग्थ्यो नि त पेट्रोल पम्पमा, रुकै लाइन लागेर कतिखेर आउँछ पालो भनेर भर्नु पर्थ्यो नि त। यसपालि त्यो देखिएन नि। त्यो कारण के हो भन्दाखेरि धेरै मान्छे इभीमा गए, इभी भनेको स्वदेशको उत्पादन, हाम्रो बिजुली उत्पादन हो चाहिँ ती कुराहरूमा। त्यहाँ त खपत त झन्डै तपाईँको अहिले त घट्या छ, हेर्नु पहिला तपाईँको 2022 मैले डाटा हेर्दाखेरि 65 अरब एलपिजी ग्यास थियो, 310 अरब चाहिँ तपाईँको पेट्रोल र डिजेल थियो, ओके? 310 अरब होइन आयात, हाम्रो 65 र 310 375 होइन, अहिले 285 मात्रै छ, हेर्नु त दादा। भनेको त्यो लेभलमा त घटायो नि त 375 भनेको केले भन्दाखेरि त्यो बिकाउज अफ इलेक्ट्रिसिटीले हो क्या। अर्को कुरा के छ भनेपछि मैले सर्वसाधारणमा पनि यो देशैभरि जाने भएकोले गर्दाखेरि यो विशेष म अनुरोध गर्छु, यो 2018 एउटा रिसर्च पढाएको थिएँ, मैले स्टडी पढाएको थिएँ कि पेपर पब्लिस भएको थियो, के चित्रकार मैले ठ्याक्क ऊ गर्ने, उहाँको स्टडी ऊ भएको थियो, काठमाडौँलाई बेस गरेर उहाँले स्टडी गर्नुभएको थियो। काठमाडौँमा सामान्यतया श्रीमान श्रीमती छोराछोरी चारजनाको परिवारलाई ग्यास त्यतिखेर 1,850 रहेछ कि, अहिले कति छ सिलिन्डरको थाहा छैन मलाई, होइन कति छ, होइन? अनि 1,850 रहेछ, अनि त्यो चारजनाको परिवारलाई 1 महिना चलाउँदाखेरि 1,850 ग्यास खर्च हुँदो रहेछ। त्यही चाहिँ तपाईँको बिजुलीको गर्ने भने 1,000 हुँदो रहेछ कि, भनेको त्यो त तपाईँको तल सर्वसाधारणसम्म दिनु पऱ्यो नि त। यो त्यो के अरे 800 रुपियाँ बच्दो रहेछ है, 850 रुपियाँ परिवारमा बच्ने भनेको महिनाको बच्छ नि त,
4: एउटा
3: ठुलो बचत छ। अर्को कुरा के छ भनेपछि यो सरकारले यसपालिको बजेटमा उल्टो बाटो ल्यायो, त्यो 5% भ्याट स्याट के लाउने कुरा ल्याए नि, यसै हामी 5 रुपियाँ 52 पैसामा बिजुली दिइरहेको छौँ, त्यसमा 20% 30% जोडेर 11 रुपियाँ 12 रुपियाँ सरकारले लिइरहेको छ त, तपाईँ 5% फेरि किनिदिनु पऱ्यो, हजुर त्यो उल्टो बाटो ल्यायो। म त के भन्छु भनेपछि गरिबीको प्रमाणपत्र गरिबीको कार्ड मान्छेले रहर लिन्छ, मलाई गरिबीको कार्ड लियो भन्दा लिँदैन, म रहर लिँदैन नि मान्छेले, मान्छेले बाध्यता कार्ड लिन्छ। त्यो गरिबीको कार्ड लिएका मान्छेहरूलाई त निःशुल्क बिजुली दिनु न, के फरक पर्छ त त्यसले, कति फरक पर्छ त? 5 रुपियाँ 52 पैसामा हामीले उत्पादन गरेका छ, 12 रुपियाँ बेच्नुपर्छ त, पर्दैन नि,
4: उत्पादन बढाउँ।
3: अर्को कुरा के हुन्छ भने बिजुलीलाई सस्तो बनाऊ, अब 5 रुपियाँ 52 पैसा पनि पर्नु हुँदैन, जस्तो है अघि तपाईँको Q40 Q25 गरेर बनायो भने हाम्रो त त्यो स्वाटै घट्छ क्या कस्ट। हामी त यो संसारमा बिजुली उत्पादन गर्नेमा सबभन्दा सस्तोमा छौँ, अहिले दक्षिण एसियामा त हामी सस्तो, संसारमा सस्तोमा हुन्छौँ हामी, किन त्यो बर्खाको इनर्जी तपाईँको बर्खाको भेल बेच्ने हो क्या। यो भनेको क्यूको कुरा धेरै नबुझ्यौँ नि, बर्खामा 4 महिना त हाम्रो खोलामा प्रशस्त पानी हुन्छ नि, कस्तो भूगोलले साथ दिएको छ तपाईँलाई भने त्यही 4 महिना चाहिँ बङ्गलादेश र भारतमा गर्मीले उखात हुन्छ, त्यही 4 महिना चाहिँ हाम्रो खोलामा प्रशस्त पानी हुन्छ, खोलामा टन्न पानी भएको बेला 4 महिना बेसी बिजुली बेचौँ भनेको हो कि, त्यो क्यूसु सबै छोडिदिए हुन्छ, 4 महिना फुल बिजुली बेच्छौँ, त्यसले के गर्छ भनेपछि ऊर्जामा लगानीको कस्ट घटाउँछ, लगानीको कस्ट घट्नु भनेको त प्रडक्सनको घटिगयो नि, होइन? लगानी घटेपछि तपाईँको प्रडक्सन बिजुली सस्तो हुन्छ, बिजुली सस्तो भएपछि उद्योग धन्दाहरू खोल्छन्, भने चाहिँ यस्ता कुराहरूमा चाहिँ अब एवेरनेस गराएर यो देशभित्र पनि त्यही तपाईँको यताबाट चाहिँ नि हामी 336 अरब चाहिँ 336 अरब चाहिँ वर्षको ल्याउने, यसपालिको हिसाब गरेको है मैले, यसपालिको पैसाको त्यो पैसा त भोलि त टेन्डर खेल्दाखेरि त्योभन्दा बेसी पनि आउनसक्छ, 336 अरब विदेशबाट पैसा ल्याउने, 30,000 मेगावाट पुर्याउँदा के, अनि 15,000 मेगावाट नेपालमा खपत गर्दाखेरि चाहिँ तपाईँको नेपालको ग्रोथ चाहिँ 3 गुणाले बढ्ने, भनौँ भने त देश त समृद्धिको मार्गमा गयो त। अनि अहिले 10 कुरा 20 कुरा सोच्ने भन्दा पनि एउटा कुरा सोचेर एउटा रिजल्ट निकाल्नु पऱ्यो क्या, दसवटा कुरा यहाँ पनि गर्छु उहाँ पनि गर्छु उहाँ पनि गर्छु भने त गफ त सुन्न नेपालमा के बाँकी छ त? पहिला नेताहरूले सबै सुनेकै छन् त, स्विजरल्यान्ड पनि भयो, सिङ्गापुर पनि भयो, सबै भएकै हो त। भन्छ जहाँबाट आउटपुट निक्लिनु ठिक्क परेको छ, निजी क्षेत्र एकदम प्रिपेयर भएको छ, रेडी अपसाइड गो भएर बसेको छ, होइन? भनेपछि यहाँ चाहिँ सरकारले धेर पुर्याउनुपर्छ। अहिले पनि कता कता गोलमाल भयो जस्तो अल्मली जस्तो लागेको छ मलाई।
2: उत्पादन हुने क्षेत्र अथवा निर्माण स्थलमा जुन हुने समस्या छ निजी क्षेत्रलाई, जसरी सडक चाहिँ निजी क्षेत्रले कतिपय ठाउँमा आफै पुऱ्याएको भन्नुभयो यहाँहरूले उत्पादन गर्दाखेरि बिजुली, त्यसपछि अब प्रभावित क्षेत्रमा नागरिकहरूले गर्ने अवरोधको कुरा पनि छुट्टै समस्याको रूपमा आइरहेको छ। त्यसपछि यो आइइआइए लगायतका समस्याहरू कानुनी रूपमा नै संरचनागत त्रुटि छ भनिन्छ, होइन? यो विषय अलिकति जाउँ न, के समस्या छ निजी क्षेत्रहरूको?
3: यो नेपालमा मैले त भन्ने गरेको छु, नेपालमा दुईवटा सरकार छ। नेपालमा नेपाल सरकार छ एउटा वन सरकार छ। वन सरकार नेपाल सरकारले टेर्दैन है। वन सरकार सम्बद्ध साथीहरू जो हुनुहुन्छ, म रिसाए पनि मलाई केही फरक पर्दैन, होइन? उहाँहरू के गर्नुहुन्छ चाहिँ युरोप अमेरिका जानुहुन्छ। त्यो युरोप अमेरिका भनेको हामीभन्दा 150 वर्ष अगाडि छ, विकास निर्माणदेखि हरेक कुरामा। त्यहाँ उहाँहरू 5-star होटलमा बस्नुहुन्छ, होइन? अहिले 5-star होटलमा बस्नुहुन्छ र त्यहाँको लागि प्रयोग गर्ने डकुमेन्ट जुन बनाएको हुन्छ नि, इआइएको आइएको वातावरण सम्बन्धी जे डकुमेन्ट चाहिँ त्यहाँ प्रयोग गर्ने, त्यो त 150 वर्ष अगाडि छ नि त।
2: काम गरेकै हो,
3: यस। उनीहरूले त यो बेलामा उनीहरू पनि 150 वर्ष अगाडि हाम्रै अवस्थामा थियो होला नि त, तर त्यो उहाँहरू कल्पना गर्नु हुँदैन। हाम्रो देश पनि युरोप अमेरिका भइसक्यो भन्नुहुन्छ, उहाँले बनाएको डकुमेन्टमा सही छाप गरेर आउनुहुन्छ, ऊ त्यही कार्यान्वयन गर्नलाई यहाँ लाग्नुहुन्छ,
2: कपी पेस्ट,
3: होइन? भनेपछि के हुन्छ भने चाहिँ यो विकास निर्माणको सबै कुरामा बाधक त वन मन्त्रालय हो। अब तपाईँलाई मैले एउटा डाटा भनौँ, वन अहिले सरकारी वन 47% है, सरकारी पर्सेन्ट। निजी वन चाहिँ देशभरिमा 5% पुगेछ, है, 47 to 5% अनि तपाईँको यो संरक्षण क्षेत्र, आरक्षण क्षेत्र, हन्टिङ एरिया के छन् नि पाहाडमा, के जो जलविद्युत हुने ठाउँ, बाटो बनाउने ठाउँ, के त्यस्तो ठाउँमा ती चाहिँ 10 जति रहेछन् नेपालमा, पाहाडमा, है, तराईको हिसाब गरेको छ नि मैले,
2: पाहाडमा
3: मात्रै 10 जति छन्। 10 जतिको तपाईँको टोटल मैले क्षेत्रफल कति रहेछ भनेर हिसाब गरेको चाहिँ 6.7 रहेछ, गर्दाखेरि 58.7 भयो। अनि 15% चाहिँ 5000 माथिको हिमाली क्षेत्र, 5000 माथि के गर्न सक्छ त, के नथिङ, होइन, केही पनि हुँदैन। भनेपछि 15% गर्दाखेरि 78.7% हो। अब तपाईँ विकास निर्माण कहाँ गर्ने हो? तपाईँको उब्जनी कहाँ गर्ने हो? खेतीपाती कहाँ गर्ने हो? के कहाँ गर्ने हो त? भनेपछि के देशै वन बनाउने हो त अब सबै, या चाहिँ विकास निर्माणै गर्न नपाउने बनाउने हो त? अहिलेका तपाईँको नियमावली, निर्देशिका, ऐन, कानुन, त्यो सबै कुरा हेर्ने भने त्यही बोल्छ क्या, थपक्कै त्यही बोल्छ। त्यो लिएर उहाँहरू बस्नु भएको छ। अब कहाँ कहाँबाट के अराई खटाइ हुन्छ त्यो गर्नुभएको छ। अराई खटाइ पनि समाजदेखि लिएर सबै छ नि, आइएलओ 96 छ, के छ, सबै रेडी छन् क्या। यहाँबाट फुत्क्यो भने यहाँ, यहाँबाट फुत्क्यो भने यहाँ, उहाँहरूको चेक एन्ड ब्यालेन्स छ पुरै, हो? अब अहिले नै तपाईँको हेर्नु न कार्बनको कुरा, ल कार्बन उत्सर्जन नेपालको कति त 95% छ, 0.05% हो हाम्रो, चिनको 32% कति पर्सेन्ट, तपाईँको भारतको त्यति, यो अमेरिका, चिन र भारतको मात्रै 51% माथि
2: जङ्गल मात्रै पाल्यो भने केही छैन
3: भने, अनि अनि दुःख हामीले सहिदिनुपर्ने हो। अनि अर्को व्यवस्था तपाईँको यो अब राज्यको अहिलेको संविधानले कार्यकारी प्रमुख भनेको प्रधानमन्त्री नि त, प्रचण्ड प्रधानमन्त्री भएको बेलामा एउटा बोल्नु भएको थियो, तपाईँले क्लिप हेर्नुभयो कि भएन, एउटा स्कुलको रुखोको हाँगा, सुकेको रुखोको हाँगा खसेर एउटा बच्चा मर्यो, सुकेको रुखको हाँगा खसेर एउटा बच्चा मर्यो, तर त्यो सुकेको रुख काट्न बनले दिएन, भन्दा मान्छेभन्दा तपाईँको रुख मात्रै भयो भने त्यो यो देशको कार्यकारी प्रमुखले बोलेको चिज। अर्को तपाईँको प्रधान सेनापतिले बोल्नु भएको छ फास्ट ट्र्याक बनाउने, एउटा रुख काट्न उहाँले 9 महिना पाउनु भएन अरे, नाम के, फास्ट ट्र्याक, फास्ट ट्र्याक भने त फास्ट ट्र्याक नि, त्यस्तो नियम कानुन के लाग्नु भएन त, एउटा रुख काट्नलाई 9 महिना पाउनु भएन, त्यो अर्को कुरा। अर्को चाहिँ पूर्व एमडी, पूर्व मन्त्री, अब एमडी भन्दा मात्रै कम होला फेरि, अब पूर्व मन्त्री कुलमान घिसिङले भन्नुभएको थियो मान्छे मार्न सजिलो रहेछ, रुख काट्न गाह्रो रहेछ। भनेको यो चाहिँ यो लेभलका मान्छेहरूले बोलेको व्यवस्था त्यो कस्तो हो र हामीले के खेपिरहेछौँ अब तपाईँ अन्दाज गर्नु। प्रधानमन्त्रीले त्यस्तो बोलेको छ, प्रधान सचिवले त्यस्तो बोलेको छ, पूर्व मन्त्रीले त्यस्तो बोलेको छ, भनेपछि अब हामीले कति खेपिया छौँ? हामी त यो देशमा उज्यालो ल्याउनको लागि 8 मन्त्रालय, 24 विभाग, 200 बेसी टेबल र गाउँका ती समस्या अघि तपाईँले भने त कति कति त्यो सबै खेपेर चाहिँ हामी बनाइरहेको छौँ नि. भनेको अब यस्तो बेलामा तपाईँको एप्रिसिएट गर्नुपर्ने बेलामा चाहिँ तपाईँको एउटाले फटाइ गरौँ, दुइटाले फटाइ गरौँ भनेर एउटाले दुइटाले फटाइ गरेर कारवाही गर्नु पऱ्यो. इपालले त्यसको संरक्षण गर्दैन. तपाईँको तपाईँको फटाइ गरेको भेटियो प्रमाण भेटियो भने इपालले सहयोग गर्छ कारवाही गर्नलाई. हामी सदस्यबाट खारेज गरिदिन्छौँ होइन. तर के हो भन्दाखेरि एउटा दुइटाले फटाइ गऱ्यो भनेर सेक्टरलाई नै फटा भन्न मिलेन. त्योले गर्दाखेरि त्यो सबै कुरा यो तपाईँको बोनको कुरा तपाईँको क्वेसन उठाउनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद. यो सबैभन्दा ठुलो बाधक हो.
2: विदेशी काठ फेरि हामीले प्रयोग गर्छौँ, हामीले प्रयोग गर्ने काठहरू होइन, तर नेपालमा चाहिँ जङ्गल काट्नु पाउँदैन, त्यो निश्चित मान्छेहरूको हातमा जान्छ पनि भनिन्छ फेरि काठ होइन, त्यो कुरा फरक
3: विषय. यसमा यसो हो, यसमा मलाई धेरै आइडिया छैन, तर मैले पनि सुनेको कुरा के हो भन्दाखेरि अब ढलेको रुख पनि काट्न दिँदैन भन्ने सुनेको कुरा हो. तर अर्को कुरा रियल मलाई थाहा भएको कुरा के हो भन्दाखेरि फर्निचरहरू त सबै हामी मलेसियाबाट ल्याउँछौँ त होइन, मलेसियाबाट ल्याउँछौँ, विदेशी फर्निचरहरू ल्याउँछौँ. भनेपछि अब यो चाहिँ ठुलो विडम्बना भएको छ कि त्यो तपाईँको बनाइलाई पनि तपाईँको आर्थिक रूपान्तरणमा त्यसलाई प्रयोग गर्न सकियो भने भयङ्कर हुन्छ नि त. त्यो फर्निचरहरू तपाईँ इम्पोर्ट गर्न नपाउने, यहीँ बनाउनु पर्ने भन्यो भने त्यो त नीति भनेको त सरकारले त एउटा नीति लगाइदिएपछि भइदिएको नि, त्यो त पालन गर्नै पऱ्यो नि. भोलि इम्पोर्ट गर्न नपाउने भने त्यो इम्पोर्ट गर्नु. अब तपाईँ हामी चाहिँ त्यो मलेसियाबाट फर्निचर ल्याएर यहाँ ओछ्याउनु भने मर्ने चिज हो र त्यो मर्ने बाँच्ने चिज त होइन नि त. त्यो बन्द गर्दै भइगयो त, यहाँको प्रयोग गरौँ भन्ने भएको. यस्ता सामान्य कुराहरूमा पनि दुई तिहाई सरकारको पनि ध्यान चाहिँ पुगेको छैन.
2: अहिलेको क्षति र अहिले समग्र रूपमा देशभरि बनिरहेको जलविद्युत आयोजनाहरू निजी क्षेत्र अथवा सरकारी अथवा साझेदारीमै बनिरहेका, यसका लागि सरकारले नीतिगत के परिवर्तनहरू आवश्यक छ, यो बजेटमा कति सम्बोधन भयो, अझ 30,000 मेगावाट पुर्याउने लक्ष्य छ होइन, यो सबै कुरा हेर्दाखेरि अब हामी यो विपत्तिबाट माथि उठेर मानवीय सहायताको कुरा छँदैछ, जलविद्युत क्षेत्रलाई समेत प्रोत्साहन दिने गरी सरकारले के कामहरू तत्काल ल्याउनु पर्ने कामहरू के हुन्, योजनाहरू राहतको रूपमा पनि अझ भनौँ.
3: यसो छ, यसमा चाहिँ मलाई यो सजिलो हुन्छ किनभने अहिले दुई तिहाईको सरकार अनि तपाईँको राजसभाको बाचापत्र. हामीले के गर्यौँ भनेपछि इपानमा अब म 9 वर्ष 10 वर्षदेखि इपानमा सक्रिय छु. इपानमा के गर्यौँ भनेपछि पार्टीका घोषणा पत्र चुनाव अगाडि घोषणा पत्र बन्नु अगाडि हरेक पार्टीका प्रमुख मान्छेहरूलाई भेटेर घोषणा पत्रमा यी कुरा समेट दिनुहोस् भनेर हामीले माग पेस गरेका थियौँ. अनि सबैले अहिले त कामले जे गरे पनि मुखले त ऊर्जा सेक्टरले देशलाई समृद्ध बनाउन सक्छ या यो हो एउटा सेक्टर चाहिँ भन्ने मेरुदण्ड हो भनेर चाहिँ भनिरहनु भएको छ सबैले. र सबैले चाहिँ अलिअलि अरू अरू पार्टीहरूले अलिअलि राख्नुभयो. राजसभाले लगभग हाम्रो माग 100% समेटेको छ क्या बाचापत्रमा.
2: सजिलो
3: अब अहिले मलाई म अध्यक्ष भएपछि सजिलो के हो भनेपछि अरू केही नगरिदिनुहोस् त्यो बाचापत्र कार्यान्वयन गरिदिनुहोस् न भन्ने पुग्ने भएको छ. बाचापत्रमा जे छ त्यो कार्यान्वयन गरिदिनुहोस् न भन्ने भएको छ. त्यसमा एउटा महत्त्वपूर्ण कुरा के छ भने त्यसको मात्रै कुरा गर्छु, हाम्रा माग त धेरै छन् त्यहाँ, त्यो उहाँहरूले सबै समेट्नु भएको छ. त्यसमा चाहिँ अहिले विशेष गरेर माननीय श्रीराम लामिछाने के अरे न्यौपाने उहाँ उद्धारमा एकदम खटिरहनु भएको छ. उहाँ आफै प्रबन्धक पनि हो है. उहाँ ऊर्जा विभाग प्रमुख भएको कारणले पनि त्यो सबै पर्न सफल भएको हो. उहाँलाई पनि म यो तपाईँ मार्फत थ्याङ्क यू भन्न चाहन्छु. उहाँ मार्फत पनि पर्न सफल भएको हो. भनेपछि त्यहाँ एउटा कुरा के छ भनेपछि विद्युत उत्पादन प्राधिकरण भन्ने खालको कन्सेप्ट बोलिएछ कि. त्यो चाहिँ के भने इपानले साह्रै धेरै पहिलेदेखि माग उठाउँदै आएको वन्डर पोलिसी, जस्तो 8 वटा मन्त्रालय 24 वटा विभाग 200 भन्दा बेसी टेबलमा जानु नपरोस् भन्ने माग हो हाम्रो.
2: लाइसेन्स
3: होइन हरेक कुरा क्या, जस्तो त्यहाँ चाहिँ त्यो 8 वटै मन्त्रालयको प्रतिनिधि राख्ने, तपाईँको विभाग त्यसले नै समितिको होइन विभागका पनि राख्ने, एउटा सचिवको नेतृत्वमा एउटा चाहिँ प्राधिकरण विद्युत उत्पादन प्राधिकरण भनेर गठन गरिदिने. त्यो गठन गर्दाखेरि त्यहाँ गएपछि हाम्रो सबै सकियो के, वन्डर पोलिसी भनेपछि त्यो लामो समयदेखि हामीले मागिरहेका हौँ, त्यो उहाँहरूको बाचापत्रमा छ. त्यो कार्यान्वयन गर्दैदेखि हाम्रा धेरै झन्झटहरू कम हुन्छ. कम्तीमा सरकारले के ठान्नु पऱ्यो भने नि मलाई मैले 2-3 वटा प्रोजेक्ट बनाइसकेँ. म जस्ता 2-4 वटा 5 वटा 10 वटा प्रोजेक्ट बनाउने साथीहरू अहिले प्रशस्त हुनुहुन्छ, जसलाई प्रोजेक्ट बनाउने आइडिया छ उहाँहरूलाई सहरमा नहलमा ल्याउनुहोस् कि, गाउँमै पठाउनुहोस् कि, वनमै पठाउनुहोस् कि. त्यो त 30 वर्ष 35 वर्ष पछाडि त राज्यको सम्पत्ति हो नि त. तपाईँ आज कल्पना गर्नुहुन्छ आज कति पैसा, अघि मैले जे नम्बरहरू तपाईँलाई बताएँ यति राम्रो हुन्छ भनेर एउटा समृद्धिको मार्गमा यसरी जान्छ भनेर बताएँ नि. त्यो सबै कुरा त भोलि चाहिँ 35 वर्ष 40 वर्ष जे होस् त्यो लाइसेन्सको पिरियड सकेपछि त त्यो सबै राज्यको होइन भनेको. त्यस अर्थमा त म त राज्यको काम गरिरहेको छु त. त्यस अर्थमा हो त म पनि राज्यको सम्पत्ति हुँ त. हो चाहिँ यो पनि राज्यको सम्पत्ति हो, यिनीहरूसँग जे क्वालिटी छ त्यो क्वालिटी पनि राज्यको सम्पत्ति हो भनेर सरकारले ठान दिनु पऱ्यो. त्यो वान डोर पोलिसी लागू गरिदिनु पऱ्यो. नीति नियमहरू निजी क्षेत्र फ्रेन्डली बनाउनु पऱ्यो. म त अझै थप माग्छु, 10 वर्षलाई सङ्कटकाल घोषणा गरिदिनु पऱ्यो, हाइड्रो पावरमा कसरी डिजिटल पोरेर नपाउने गरिदिनु पऱ्यो। यो त के छ भनेपछि जनताले चाहिँ धेरै बुझिएका छन्, अहिले जनताले धेरै बुझिएका छन्, हत धेरै डिस्टर्ब गर्दैनन्। अहिले के छ भनेपछि मैले के भन्छु भनेपछि जल विद्युत भनेको विकास निर्माण लिएर गाउँमा जाने र समृद्धि दिएर फर्किने भन्छु मैले। त्यो के छ भने नेपाल सरकारले नै 10% स्थानीयलाई दिनैपर्छ भनेर सिर दिन लागेको छ नि त, होइन? अब बाटो र बिजुली नपुगिकन काम सुरु हुँदैन, काम सुरु हुनलाई बाटो र बिजुली लानु पऱ्यो, त्यहाँ चाहिँ त्यो विकास निर्माण लिएर गयो प्रोजेक्टले, होइन? अब त्यहाँ स्थानीयमा रोजगारी सिर्जना हुन्छ, स्थानीयमा तपाईँको मोबिलिटी बढ्छ, मान्छेको कामै नलाग्नेमा मुआब्जा छ। र अर्को चाहिँ के भने 10% सेयर त स्थानीयलाई दिनैपर्छ भन्ने कानुन छ नि त, 10% सेयर स्थानीयमा दिएपछि अहिले तपाईँको कुनै पनि कम्पनीको 100 रुपियाँमा दिएको सेयर 500, 700, 1000 घटी त कसैले बेचेको छैन भनेपछि त्यो भोलि चाहिँ 3 वर्ष, 4 वर्ष, 5 वर्ष जतिमा बेच्छ स्थानीयले, उसले त 1000 हाले त 10,000 पायो नि त, 1,00,000 हाले त 10,00,000 पायो नि त। गर्दाखेरि के हुन्छ भने सेयर दिँदाखेरि त्यो समृद्धि जाने भयो, विकास निर्माण पहिला बाटो र बिजुली लिएर जानु पऱ्यो, अनि रोजगारी सिर्जना हुने भयो, त्यहाँ चाहिँ मोबिलिटी हुने परेको, त्यहाँका तरकारीहरू बिक्ने भए, त्यहाँ त इकोनोमी त ग्रो हुन्छ नि, त्यहाँ त जे उत्पादन गरेर बित्ने भयो। एक वर्ष तपाईँको एउटा प्रोजेक्ट बन्दाखेरि 500-600 हजारजना मान्छेले काम गर्छन्, होइन? त्यो 1000 जना मान्छे त त्यहाँ त भोकै त बस्दैन, साग चिन्छ, तरकारी किन्छ, के किन्छ, कुखुरा किन्छ, बाख्रा किन्छ, खसी किन्छ, होइन? सबै चिन्छ भने चाहिँ यसले चाहिँ के भन्छ, विकास लिएर जान्छ र समृद्धि दिएर फर्किन्छ भने छ। त्योले गर्दाखेरि अब हामी सबै विशेष गरेर यहाँ जस्तो एकदम पपुलर नेटवर्क मा मैले चाहिँ यो मौका दिनुपर्छ सबैलाई, सबैलाई म के अनुरोध गर्न चाहन्छु भने सबैले पानीलाई बत्तीमा परिणत गर्ने मान्छेका पछाडि, है, पानीलाई बत्तीमा परिणत गर्ने मान्छेका पछाडि, जसले एक दुईवटा प्रोजेक्ट बनाएको छ त्यसलाई आइडिया छ त्यसको पछाडि सबैजना मिलेर 10,000, 20,000, 5,000 जे भए पनि लगानी गरौँ, सबैजनाले आर्थिक उन्नति गरौँ भन्न चाहन्छु।
2: हस्, यहाँलाई धेरै धन्यवाद समयको कुराकानीको लागि।
3: हस्, थ्याङ्क यू।
2: उहाँ हुनुहुन्थ्यो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानका अध्यक्ष मोहन कुमार डाङ्गी। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि बिदा हुन्छु। नमस्कार।
4: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
5: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
4: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।

0: जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
3: मद्यपान र धुम्रपान सेवन नगरौँ,
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
6: हजुर।
7: ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: Subha prabhat guru ama.
6: Subha prabhat. Basa. Aaja hami ke bishayma chhalphal garchau?
13: Baideshik rozgari ko bishayma guru ama.
6: Baideshik rozgari ma janu agi dhyan dinu parne kura haru ke hun? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
18: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
19: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
20: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
21: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
22: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
23: नेपाल सरकार विज्ञापन हो।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले

0: कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस?
12: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
15: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
14: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
15: खै के गर्ने दिदी,
16: रु रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
17: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
17: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
17: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
17: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
17: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
17: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
17: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गाउँका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा
2: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
1: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने।
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाफ्रे,
11: अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भने छ? के भयो
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
22: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
23: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
24: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
25: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
26: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
28: लो, किन नि? के भयो, सन्चो भएन?
27: होइन, यतिकै जानै मन लागेन।
28: यतिकै पनि हुन्छ?
27: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
28: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
29: नमस्ते, कति कामले पाल्नु भयो?
28: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
29: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
27: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: म सानै उमेरमा बेचिए, बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
30: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
10: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, हतियारो छ।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: र अबको पालोमा आफ्नो प्रस्तुति लिएर अगाडि आउनुहुन चार बहिनीको समूहलाई अनुरोध गर्दछु।

0: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
1: ल, देख्नु भएन, औषधि हालेको।
0: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ए दाई, पक्नुहोस् त, पक्नुहोस्। के गर्नु भएको?
1: ल, देख्नु भएन, औषधि हालेको।
0: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625289090।
8: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
9: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
8: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।

0: ओ काकु कहाँ जान लाग्नु भयो? बिहान नै हिँडि राख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ रासु कहाँ जाने अब? तैलाई खोज्दै आइरहेको छु।
0: ओहो केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिनु पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हेरो पो भएको छु त म त।
4: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के सेवा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9703984099।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौँ सुखमय जीवन बिताउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार विज्ञापन बोर्ड। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
17: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
18: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
20: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
21: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: केही भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
14: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
13: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
14: खै के गर्ने दिदी।
15: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
16: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
16: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
16: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
16: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
16: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: व्यक्ति वा संस्थालाई
14: किन खोज्नु भएको होला? हजुर, को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
15: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
16: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भने रहेछ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
22: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
24: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
23: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
24: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
23: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
24: माया र सद्भावले मात्र बालबालिकालाई
23: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: हैन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
18: 3 दिन भयो।
17: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
18: केही हुन्न मुआ, छुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
17: आ जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
18: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
19: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
17: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँध्यारो छ

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौँ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
15: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD
16: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
15: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थेस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री, मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773300। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
11: दात दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु।
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ। सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093984099।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता। सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जिउँ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
2: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
3: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
12: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
13: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
14: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
15: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
18: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
17: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
18: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
17: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
18: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
17: सचेत बनाऊ।
18: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
19: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
20: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
19: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
20: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
19: ए हो र बाबु?
20: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
19: ए
20: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
19: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
18: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
17: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
18: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
17: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
18: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
17: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
21: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
22: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
23: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
24: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
25: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
26: हो र? होइन होला त्यस्तो त।
27: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
26: केही भएन मिस,
27: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
26: हुन्छ।
28: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
29: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
30: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
29: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
30: खै के गर्ने गर्ने दिदी।
31: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
20: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
20: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
20: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
20: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
20: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
20: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
13: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए, के भयो? केको हल्लाखल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख
6: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
9: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
13: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
13: नेपाल सरकार विज्ञापन बोर्ड
15: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
16: लो किन नि के भयो सन्चो भएन
15: होइन यतिकै जानै मन लागेन
16: यतिकै पनि हुन्छ
15: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
16: ए कुरा त्यस्तो पो ल हेड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
17: नमस्ते कति कामले पाल्नु भयो
16: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
17: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
15: हस् म्याडम
18: नेपाल सरकार विज्ञापन बोर्ड
9: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
11: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै दस वर्ष बिताएँ, रोग लाग्यो निकालिएँ, अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी
19: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
19: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
21: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
14: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
14: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
14: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड। नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
22: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
9: 3 दिन भयो।
6: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
9: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
12: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
19: नेपाल सरकार, विज्ञापन।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
1: ल, देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28990।
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्यधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511383987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773503। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: भैया नि बापे कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारत रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: कमाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याब्बास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
17: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
18: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
20: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
21: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
22: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
23: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
22: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
23: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक इएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
22: ए हो र बाबु
23: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
22: ए
23: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तार विस्तारमा बताउँछु।
22: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले दिउँसोको 3 बज्यो।
3: सबैभन्दा पहिले मुख्य खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा पदबाट राजीनामा। काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा, सबै उपभोग्य वस्तुको भाव बढेको गुनासो। भोटेकोशी बाढीमा चीनबाट ल्याउँदै गरेका अर्बौँ मूल्यका सामान र गाडी बगे। चाडपर्वको मुखैमा सङ्कटमा परेको व्यवसायीको गुनासो। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सडक पेटीमा एक महिलाले शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा। पैसा नभएकोले अस्पतालले निकालेपछि सडकमै बच्चा जन्माउनु परेको पीडितको गुनासो। गएको अगस्त अहिलेसम्मकै तातो महिना घोषणा। जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी। र ओमानलाई हराउँदै नेपालले एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री भालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ्न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभाको उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उहाँले उद्योगीप्रति आक्रोश पोख्नु भएको हो। उहाँले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो। प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी 4 निर्वाचित यादव गएको चैत 27 गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको हो। यसैबीच बाढी पहिरोले मुख्य राजमार्गमा क्षति पुर्याएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुनका साथै खाना पकाउने एलपी ग्यासको चरम अभाव सृजना भएको छ। मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढेको भन्दै व्यवसायीले ग्यासको मूल्य प्रति सिलिन्डर 105 रुपियाँभन्दा बढीले बढाएका छन्। तर बढाएको मूल्यमा पनि ग्यास पाइँदैन। आज पनि बिहानदेखि उपभोक्ताहरू ग्यास पाउने आशामा डिपो र उद्योग अगाडि सिलिन्डर लिएर लामो लाइन बस्न बाध्य भएका छन्। ग्यास अभावसँगै हरियो तरकारी र खाद्यान्न लगायतको उपभोग्य वस्तुमा समेत अस्वाभाविक मूल्य वृद्धि भएको उपभोक्ताहरूको गुनासो छ। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण चाडपर्वका लागि चीनबाट आयात गरिएका अर्बौँ मूल्य बराबरका मालसामान बग्दा व्यवसायीहरू गम्भीर सङ्कटमा परेका छन्। बाढीले नेपाल चीन जोड्ने रसुवा गढी नाकाका साथै जनधनको ठूलो क्षति पुर्याएको छ। चीनको केरुङ पुगेर नजिकै गरेका तीज दशैँ तिहार र छठका लागि ल्याइएका कपडा विद्युतीय सामग्री र सयौँ कन्टेनर बाढीले बगाएको हो। नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोज बाबु श्रेष्ठका अनुसार नाकामा रोकिएका 250 कन्टेनर र सामान लिन गएका 250 मालवाहक गाडी बाढीको चपेटामा परेका छन्। काठमाडौँको न्यू रोड महाबौद्ध र रञ्जना कम्प्लेक्सका होलसेल व्यवसायीहरूले आफूहरूको उठीबास लाग्ने अवस्था आएको बताएका छन्। आफूले पनि 35 लाख रुपियाँको सामान गुमाएको राष्ट्रिय व्यापार सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठको भनाइ छ। यस्तै 40 लाखदेखि 80 लाख रुपियाँसम्मको क्षति बिहोरेका व्यवसायीहरू वीरेन्द्र श्रेष्ठ, रवि खड्का, अर्जुन हुमागाई र विष्णु नेउपाने सामान नहुँदा चाडपर्वमा व्यापार नै गर्न नसकिने बताउनुहुन्छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार भन्सारमा रहेका महँगा विद्युतीय गाडी, मालवाहक र यात्रुवाहक गरी झन्डै 1,300 गाडीमा क्षति पुगेको छ। सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सडक पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका वडा नम्बर 14 पर्साहीकी 30 वर्षकी बबिता कुमारी पासवानले गएराती सडक पेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झन्डै 3,200 रुपियाँ खर्च लाग्ने बतायो। तर साथमा 2,000 रुपियाँ मात्र भएका उहाँका श्रीमान सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनु भयो। पैसाको जह हुन नसकेपछि र अस्पतालका कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झन्डै 2.5 घन्टाको व्यथापछि बिहान 4:30 बजे सडक पेटीकै नालामाथि बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्ड पुग्दा समेत अस्पतालका स्वास्थ्य कर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीडित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफै बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई खोजेर अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावका कारण महिला सडकमै छुत्केरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले संसदमा घटनाबारे ध्यान आकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई विरुद्ध महाअभियोग प्रस्तावका निवेदन परेको छ। संसद सचिवालयका अनुसार महाअभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै निवेदन परेको तर त्यो कानुनी रूपमा दर्ता नभएको संसद सचिवालयले जनाएको छ। सार्वजनिक पदमा रहेका उच्च अधिकारी विरुद्ध महाअभियोगको चर्चा चलेपछि संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले केही हप्ता अघि निवेदन परेको भए पनि संवैधानिक र कानुनी प्रक्रिया पूरा नभएकाले निवेदन महाअभियोग प्रस्तावको रूपमा दर्ता हुन नसक्ने बताउनु भएको छ। गिरीका अनुसार त्यो एउटा सामान्य निवेदन मात्र हो। संसद नियमावली अनुसार प्रक्रिया पूरा नभएकाले सभा वा सचिवालय कतै पनि दर्ता भएको छैन। महाअभियोग माग गरिएका न्यायाधीश रेग्मी प्रधान न्यायाधीश पछिको तेस्रो वरियताका वरिष्ठ न्यायाधीश हुनुहुन्छ भने राई भ्रष्टाचार नियन्त्रण गर्ने देशको प्रमुख संवैधानिक निकायका नेतृत्वकर्ता हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। भोटेकोशी बाढीमा परि सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5,930 बेपत्ता छन्। बाढीमा परि 333 घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 995 जना होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। होल्डिङ सेन्टरमा खाना बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढीपछिको खोज, राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन्। नेपाली काङ्ग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले विपद प्रतिकारीमा सरकारले गरिरहेको कामको समीक्षा भएको नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक बासना थापाले बताउनु भएको हो। बैठकले विपद व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। एमाले संसदीय दलकी उपनेता पद्म अरियालका अनुसार सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव लिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय भएको हो। अब विदेशको खबर। युरोपेली संघ EU को जलवायु अनुगमन सेवा कोपरनिकसले गएको अगस्तलाई विश्वभर रेकर्ड गरेको सबैभन्दा तातो महिना भएको जनाएको छ। कोपरनिकसका अनुसार अगस्तमा विश्वको औसत तापक्रम 16.96 डिग्री सेल्सियस पुगेको थियो। यो सन् 2023 जुलाईमा कायम भएको अघिल्लो मासिक कृतिमानभन्दा 0.01 डिग्री सेल्सियसले धेरै हो।

0: आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हरायो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमानले 28 ओभर एक बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भयो। अब नेपालले उपाधिका लागि पर्सि शनिबार युएईसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा युएईले हङकङलाई 7 विकेटले हरायो। यो उपाधि जित्ने टोली एसिया कप छनौट हुनेछ। यस्तै फाइनलमा पुग्ने 2 र 3 हुने टोली इमर्जिङ टिम्स एसियाका लागि छनौट हुनेछन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा पदबाट राजीनामा। काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा, सबै उपभोग्य वस्तुको भाउ बढेको गुनासो। भोटेकोसी बाढीमा चिनबाट ल्याउँदै गरेका अरबौँ मूल्यका सामान र गाडी बगे। चाडपर्वको मुखैमा सङ्कटमा परेको व्यवसायीको गुनासो। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सडक पिटीमै एक महिलाले शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा। पैसा नभएकाले अस्पतालले निकालेपछि सडकमै बच्चा जन्माउनु परेको पीडितको गुनासो। गएको अगस्त महिना अहिलेसम्मकै तातो महिना घोषणा। जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी। र ओमानलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481। वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: कृषि मन्त्र नार्कसँग।
2: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको केएमसी अस्पतालमा मुटुदेखि मस्तिष्कसम्म रगत पुर्याउने प्रमुख अवरुद्ध नसा बिना चिरफार सफलतापूर्वक खोलिएको छ। धादिङकी 22 वर्षकी विपना मगरको केएमसी अस्पतालमा अत्याधुनिक न्युरो इन्टरभेन्सन प्रविधिबाट उपचार गरिएको हो। अस्पतालका डाक्टर अरुण पौडेलका अनुसार मगर टाका यासु आर्टेराइटिस नामक दुर्लभ रोगबाट पीडित हुनुहुन्थ्यो, जसका कारण उहाँको मस्तिष्कमा रगत लैजाने 3 मुख्य नसा पूर्ण रूपमा बन्द भएका थिए। त्यसमाथि मस्तिष्कको नसामा रगतको डल्लो जमेर उहाँलाई मस्तिष्क घात समेत भएको थियो। चिकित्सकको टोलीले बिरामीको खुट्टाको नली रक्तनलीबाट तार र क्याथेटर छिराएर बेलुन एनजिओ प्लास्टिक तथा सेन्टिङ मार्फत मुटुबाट जाने नसा खोलेका हुन्। लगत्तै मेकानिकल थ्रोम्बेक्टोमी विधिबाट मस्तिष्कमा अड्किएको रगतको डल्लो समेत निकालिएको छ। टाउको वा छाती नछिरिकन अर्ध होसमै गरेको यो जटिल उपचार नेपालमै पहिलोपटक सम्भव भएको डाक्टर पौडेलले जानकारी दिनुभयो। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले आजदेखि प्रतिध्वनि कला प्रदर्शनी सुरु गरेको छ। नवयुवा आन्दोलनका शहीद कलाकार विनोद महर्जन तथा आन्दोलनका घाइते फोटोग्राफर दिपेन्द्र ढुङ्गानाको जीवन समेटिएका तस्विर प्रदर्शनीमा राखिएका छन्। प्रतिष्ठानको चन्द्रमान सिंह मास्के ग्यालरीमा सुरु भएको प्रदर्शनी आउँदो आइतबार भदौ 28 गतेसम्म चल्नेछ। दिवंगत महर्जन कलाकार सहित मूर्तिकला, काष्ठकला, धातुकला, चित्रकला तथा परम्परागत कलामा दक्ष हुनुहुन्थ्यो। उहाँ 2070 देखि धातुको मूर्तिको मुहार

0: चित्रण तथा फिनिसिङ गर्ने कलाकारको रूपमा काम गर्नुभएको थियो। सुन तथा चाँदीको काममा पनि महर्जन दक्ष हुनुहुन्थ्यो। उहाँका सिपमा काठका मूर्ति तथा नक्कासी गर्ने तथा क्यानभासमा चित्र बनाउने लगायत काम पर्दछन्। भक्तपुरको श्रीविनायक मन्दिरमा यस वर्षको गणेश चतुर्थी पर्वको तयारी पुरा भएको छ र फत सञ्चार क्लबमा आज आयोजित पत्रकार भेटघाटमा श्रीविनायक क्षेत्र प्रबन्ध समिति र श्रीविनायक युवा क्लबका प्रतिनिधिले जात्राको तयारी पुरा भएको जानकारी दिएका हुन्। गणेश चतुर्थीका अवसरमा रथ यात्रासहित सिन्दुर जात्रा गर्ने तयारी गरिएको हो। श्रीविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले संस्कृति परम्परा आस्था र एकताको उत्सवको रूपमा गणेश चतुर्थीलाई भव्य र सभ्य रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो। यसैबीच हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन काठमाडौँको गोकर्णेश्वर मन्दिर परिसर क्षेत्रमा लाग्ने पितृ सम्मान मेलाको तयारी पुरा भएको छ। बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थलमा गई आफ्ना बाबुका नाममा श्रद्धापूर्वक तर्पण पिण्डदान तथा श्राद्ध गरी सिधा दिने वैदिक सनातनी परम्परा छ। यसै अनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भोलि भक्तजनहरू पितृप्रति सम्मान प्रकट गर्न पुग्दैछन्। ठाउँ ओगट्न आजदेखि भक्तजनहरू मन्दिर क्षेत्रमा पुगेका छन्। उत्तर गया भनिने चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पुरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष समेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नम्बर 4 का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सुन्नु सक्नु अघि मुख्य खबर फेरि एकपटक। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवद्वारा पदबाट राजीनामा। काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा, सबै भोग्य वस्तुको भाउ बढेको गुनासो। काठमाडौँको केएमसी अस्पतालमा मुटुदेखि मस्तिष्कसम्म रगत पुर्याउने प्रमुख अवरुद्ध नसा बिना चिरफार सफलतापूर्वक खोलियो, नेपालमा यस्तो पहिलो सफल उपचार भएको दावी। र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्रतिध्वनि कला प्रदर्शनी सुरु। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।
1: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
8: केही भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
13: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
12: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
13: खै के गर्ने गर्ने दिदी।
14: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो बहिनी सन्चै छौ?
15: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
16: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
15: अनि हुलाकमा पो जानु?
16: हो नि हुलाकमा जाऊ न,
15: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
16: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
15: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
16: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
15: ए सहरमा मात्र होला नि?
16: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
15: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: महिला बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
2: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए, के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सक्या होइन।
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाप रे, अब चाहिँ के हुने हो?
13: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
17: हजुर। हेलो,
16: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
18: हजुर,
17: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, ल
18: दिन त। हेलो, भन्नुहोस् त।
16: हेलो हजुर।
18: हजुर,
16: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
18: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
17: ए नानी, के भनेर छ? के हो के भयो?
18: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
17: ल ल ल, म किन दिन्थेँ?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
19: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
19: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
18: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
25: माया र सद्भावले मात्र बालबालिकालाई
24: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: हैन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मुआ मुआ ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
16: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्।
4: अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
17: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
18: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
6: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ल देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या
1: हो
10: नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हिरो पो भएको छु त म त।
11: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: तपाईको लाभलिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
0: मद्यपान र धुम्रपान सेवन नगरौ,
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताउ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष

0: नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
4: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौं?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
13: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
16: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
19: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
18: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
19: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
18: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
19: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
18: सचेत बनाऊ।
19: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
13: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
13: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
13: ए,
2: विश्वका सबै देशबाट नेपालमा क्षेत्रमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
20: ए हो र बाबु।
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
20: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
20: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
19: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
18: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
19: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
18: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
19: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊँ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
18: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
21: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
22: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
23: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
24: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
25: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
26: हो र, होइन होला त्यस्तो त।
27: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
26: केही भएन मिस,
27: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
26: हुन्छ।
28: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
29: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
30: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
29: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
30: खै के गर्ने गर्ने दिदी।
31: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: आहा, अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्न।

0: हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा
9: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
8: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
11: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।

0: ए के भयो के को हल्लाखल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घन्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
5: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नआतिन यस्तो त जसले लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: हेलो
10: हेलो
9: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
10: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
11: हजुर
10: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
11: दिन त हेलो भन्नुहोस् त
9: हेलो हजुर
11: हजुर
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
11: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
10: ए नानी के भने रहेछ के भयो
11: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
10: ल ल ल म किन दिन्थे
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
13: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
12: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
13: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड
9: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्यो
1: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
9: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
15: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
16: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
17: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
9: भइगो भइगो म अलि आवेशमा आएछु अलि

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
4: प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत। खाना पकाउने ग्यास अभाव र विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्री यादवको राजीनामा। नयाँ मन्त्रीमा दीपक कुमार शाह सिफारिस।
3: सप्तरीमा सडक पेटीमै शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा फैलियो। पैसा नभएकोले अस्पतालले निकालेको पीडितको गुनासो, मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोध्यो।
4: भोटेकोशी बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न 7 खर्ब 23 अर्ब रुपियाँ भन्दा धेरै आवश्यक पर्ने सरकारको अनुमान। वित्तीय सहायता दिन हानि नोक्सानी कोष सकारात्मक। बाढी प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गयामा पीडितको पुनर्स्थापनामा चुनौती।
3: हङकङमा 11 बेल्ट एन्ड रोड शिखर सम्मेलन सुरु। 70 देशका 6,000 प्रतिनिधि सहभागी। 32 सम्झौतामा हस्ताक्षर।
4: र ओमानलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा। अन्नपूर्ण स्पाइकर किङ नेपाल भलिबल लिगको फाइनलमा।
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बिई सिभिल, बिई इलेक्ट्रिकल, बिई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617
5: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
7: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
10: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
11: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
12: साझा पृथ्वी साझा दायित्व
13: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काख काली गण्डकीको तट मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ
14: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ
13: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी
14: धरपझोङ घोषणा पत्र जारी गरौँ जलवायु न्यायको नेतृत्व गरौँ
3: नेपाल दर्पणमा अब खबरको सिलसिला प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ आज बसेको मन्त्री परिषद बैठकले यही असोज 6 10 गतेसम्म संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो महासभामा प्रधानमन्त्री शाहले भोटेकोसीको बाढी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुहुनेछ भदौ 3 गते बसेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री शिशिर खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो तर भदौ 10 गते आएको बाढीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री शाह महासभामा जान लाग्नु भएको हो यसैबीच आजको मन्त्री परिषद बैठकले अनुचित लेनदेन अर्थात् मिटर ब्याच अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ यसले मिटर ब्याजबाट नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ त्यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङगरी 5 जिल्लाका गरिब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ त्यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डाक्टर हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ त्यस्तै बैठकले 2 सहसचिवलाई विशिष्ट श्रेणी सचिव पदमा बढुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ मन्त्री परिषदले सहसचिव विनोद बहादुर कुँवरलाई सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ अर्का सहसचिव उत्तर कुमार खत्रीलाई पनि सचिव पदमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको छ
4: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ उहाँले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ्न थालेको थियो उहाँले हिजो प्रतिनिधि सभा उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई पाता फर्काउनु पर्ने भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाएको भए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उहाँले उद्योगी आक्रोश पोख्नु भएको थियो उहाँले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी 4 निर्वाचित यादव गएको चैत 27 गति उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको थियो यसैबीच सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाहलाई सिफारिस गरेको छ प्रधानमन्त्री बालेन्द्र शाहले शाहलाई उद्योग मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ सुनसरी 4 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद शाहलाई आजै मन्त्री पदमा शपथ गराउने कार्यक्रम रहेको छ
3: कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी माग्नु भएको छ सभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको हो उहाँले जेएनजी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानुन निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो मन्त्री गौतमको अभिव्यक्तिको संसदीय समितिदेखि सभामा समेत चर्को आलोचना भएको थियो मन्त्री गौतमले आफू राजनैतिक व्यक्ति नभएको व्यक्ति भएकोले अभिव्यक्तिलाई समाचार तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिँदा समस्या आएको दावी गर्नुभयो यसैबीच प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाब दिँदै कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कानुनी रिक्तता हटाउन विधेयक ल्याइएको बताउनुभयो उहाँले अनुसन्धान गर्ने निकाय कुनै एक ठाउँको मात्र विषय नभई सबै खालका सूचना प्रधानमन्त्री समक्ष पुग्दा राम्रो हुने सरकारको धारणा रहेको पनि बताउनुभयो राष्ट्रिय सभाको अर्को बैठक भदौ 31 गतेका लागि तोकिएको छ
4: सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सडक पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका वडा नम्बर 14 पर्साहीकी 30 वर्षकी बबिता कुमारी पासवानले गइराति सडक पेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झन्डै 3,200 रुपियाँ खर्च लाग्ने बतायो, तर साथमा 2,000 रुपियाँ मात्र भएका उहाँका श्रीमान सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनु भयो। पैसाको जोहो हुन नसकेपछि र अस्पताल कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झन्डै 2.5 घन्टाको व्यथापछि बिहान 4:30 बजे सडक पेटीको नालामाथि नै बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्डमा पुग्दा समेत अस्पतालका स्वास्थ्यकर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीडित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफै बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावको कारण महिला सडकमै सुत्केरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्ण र सांसद अङ्किता ठाकुरले संसदमा घटनाबारे ध्यानकर्षण गराउँदै सरकारसँग जवाब माग गर्नुभएको छ। यस्तै घटना बाहिरिएपछि स्वास्थ्य मन्त्रालयले गजेन्द्र नारायण सिंह अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घटनाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको र स्पष्टीकरण समेत मागेको बताउनु भएको हो। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्ने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सिंहदरबारको साटो प्रधानमन्त्रीका सल्लाहकारको घरबाट शासन चलिरहेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको निवास ज्वागलतर्फ सङ्केत गर्दै सरकारको शक्ति केन्द्र त्यही सीमित भएको दावी गर्नुभएको हो। सल्लाहकारहरूले सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक र प्रहरी प्रमुखलाई धाकधम्की दिँदै हुकुमी शासन चलाएको समेत उहाँको आरोप छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट राजीनामा दिएकी गौरी कुमारी यादवलाई पक्राउ गर्न राति प्रहरी परिचालन गरिएको प्रसङ्ग समेत उल्लेख गर्दै उहाँले सचिवालयको शैली देखेर आफू झस्किएको बताउनुभयो। यस्तै संविधानले ग्यारेन्टी गरेको समावेशितामाथि प्रहार भइरहेको भन्दै सांसद अमरेश कुमार सिंहले शिक्षा र स्वास्थ्य क्षेत्रका नियुक्तिमा मधेसी समुदायको उपेक्षा गरिए सरकारको पतन निश्चित रहेको समेत चेतावनी दिनुभएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाढी प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गयामा पीडितको पुनर्स्थापन

0: आप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
1: फोन नंबर 082-562-601 98578-3590 98578-3184 तीन वर्ष डिप्लोमा इन कंप्यूटर इंजीनियरिंग र 18 महीने अमीन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
1: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाँठधनसम्म,
1: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
0: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
1: इतिहास गाथा र कथा गाँठका कुरा,
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत, खाना पकाउने ग्यास अभाव र विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्री यादवको राजीनामा, नयाँ मन्त्रीमा दीपक कुमार शाह सिफारिस, सप्तरीमा सडक पेटीमै शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा फैलियो, पैसा नभएकोले अस्पतालले निकालेको पीडितको गुनासो, मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोध्यो लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न नेपाल सरकारलाई 7 खर्ब 23 अर्ब रुपियाँभन्दा बढी आवश्यक पर्ने देखिएको छ। राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको संयुक्त अध्ययन प्रतिवेदनले यस्तो अनुमान गरेको हो। बाढीले 13 वटा जलविद्युत आयोजना, 5 वटा सोलर प्लान्ट सहित दर्जनौ सडक र पुलहरू तहस नहस बनाएको छ। भत्किएका ऊर्जा र यातायातका संरचनामा मात्रै पुरानै अवस्थामा फर्काउन झण्डै 4.5 खर्ब रुपियाँ लाग्ने अनुमान छ। त्यसै गरी भौतिक क्षतितर्फ रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 7,500 बढी निजी घरहरू प्रभावित भएका छन्, जसमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,000 बढी घरमा क्षति पुगेको छ। यसबाहेक कृषि, व्यापार, विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणमा थप 1.5 खर्ब रुपियाँ लाग्ने अनुमान छ। अध्ययन टोलले पुनर्निर्माणलाई 2 चरणमा अघि बढाउन सुझाव दिएको छ, जसअनुसार आउँदो 6 महिनाभित्र तत्काल राहत र अल्पकालीन कामको लागि झण्डै 4.9 अर्ब र बाँकी 7.14 अर्ब रुपियाँ दीर्घकालीन पुनर्निर्माणको लागि खर्च गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ।
4: यसैबीच जलवायु परिवर्तनका कारण भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालले मागेको वित्तीय सहायता उपलब्ध गराउन फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज अर्थात् एफआरएलडी बोर्डले सकारात्मक प्रतिक्रिया दिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले र वातावरण मन्त्री गीता चौधरीले यही भदौ 15 गते पठाउनु भएको पत्रको जवाब दिँदै बोर्डका सहअध्यक्षहरूले नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै तत्काल सहयोगका उपाय खोज्ने प्रतिबद्धता जनाउनु भएको हो। यसका लागि नेपाल सरकारले भदौ 10 गते आएको बाढीबाट भएको क्षतिको सम्पूर्ण आधिकारिक विवरण र तथ्याङ्क बोर्डलाई उपलब्ध गराउने कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको।
5: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म 12,43,33,10,141 रुपियाँ मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बिहान 9 बजीसम्मको विवरण अनुसार विभिन्न 9 वटा बैङ्कमा 9,14,39,98,503 रुपियाँ मौजदात छ। त्यस्तै कोषका 2 वटा बैङ्कमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रुपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कोषको कुल रकम 12,43,00,000 रुपियाँभन्दा धेरै पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार आज मात्रै नेपालीतर्फ 17,25,69,675 रुपियाँ र अमेरिकी डलरतर्फ 2,74,062 डलर थप सङ्कलन भएको छ। राहत कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रुपियाँ निकासा भइसकेको छ।
4: भोटेकोशी बाढीमा परि सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला

0: गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5,930 जना बेपत्ता छन्। बाढीमा परि 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। होल्डिङ सेन्टरमा खान बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ। यस्तै उद्धार तथा खोजको काम पनि चलिरहेको छ। रसुवाको भोटेकोसी बाढीको आज 16 दिन भइसकेको छ। बाढीपछि रसुवासँगै नुवाकोट, धादिङ, गोर्खा लगायत जिल्लाका 15 पालिकालाई सरकारले 3 महिनाका लागि सङ्कटग्रस्त घोषणा गर्यो। बाढीबाट सबैभन्दा धेरै असर रसुवा जिल्लामा परेको छ। खोज उद्धार र राहत कार्य चलिरहेको भए पनि दुर्गम क्षेत्रबाट विपदपछि भएको क्षतिको पूर्ण तथ्याङ्क अझै आउन सकिरहेको छैन। थप जानकारीसहित साथी महेश किवाली।
1: भदौ 10 गते आएको बाढीले रसुवाको उत्तर गया गाउँपालिकामा 613 परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। 12 जनाको ज्यान गएको छ। 577 जना बेपत्ता छन्। 618 घरमा पूर्ण क्षति पुगेको छ। गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य इकाइ, आँखा केन्द्र र 3 विद्यालय समेत क्षतिग्रस्त बनेका छन् भने 3 पक्की र 3 झोलुङ्गे पुल बगाउँदा वडा नम्बर 1, 2 र 3 यातायात नै असम्भव भएको छ। वडा नम्बर 1 विद्युत पूर्ण रूपमा अवरुद्ध छ। 6 होल्डिङ सेन्टरमा 492 जना अस्थायी आश्रयमा छन्। सबैभन्दा ठूलो चुनौती पुनर्स्थापनाका लागि जग्गा नहुनु रहेको प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेती बताउनुहुन्छ।
2: जुन ठाउँ बस्नुभयो त्यो ठाउँ त अहिले खोला छ। एउटा त हामीसँग जग्गै छैन, यहाँ सार्वजनिक जग्गा पनि छैन। रसुवा छ, निकुञ्ज छ, कि व्यक्तिको जग्गा छ, भएको व्यक्तिको जग्गा नि खोलाले लगिहाल्यो। सार्वजनिक जग्गा खोजेर चाहिँ उहाँले उपलब्ध गराउन सक्ने अवस्था पनि हुन छ। अब दोस्रो विषय रह्यो उहाँहरूलाई निजी जग्गा लिनको लागि जग्गा एकदम सीमित छ। जुन 1 स्थापित हुनुभएको त्यो चाहिँ त्यो क्षेत्र भनेको सबै बगरको दायाँ बायाँ हुनुहुन्थ्यो, त्यो चाहिँ नदिनै भइहाल्यो। जुन ठाउँ पहिला हुनुहुन्थ्यो त्यो भूकम्पकै बेलामा चाहिँ बस्न दिनुभएको भनेर त्यो थापथलो छोडिसकेको अवस्था हो। हाम्रो बालबालिकाहरूको उचित शिक्षा दीक्षा र संरक्षणको विषय चाहिँ चुनौती छ। घर छैन, परिवार छैन, सोसाइटी छैन, पढिरहेको विद्यालय छैन, उहाँहरूको अभिभावक छैन, उहाँको साथी साथी छैन, संरक्षण गर्ने व्यक्ति, कमाएर खुवाउने व्यक्तिहरू चाहिँ अहिले भनौँ न त्यो छोराको अभाव पूर्ति गर्नु पर्यो, परिवारको अभाव पूर्ति गर्नु पर्यो, उहाँहरूको संरक्षण गर्नु पर्यो, उपचार गर्नु पर्यो, उहाँहरूको स्याहार सुसार गर्नु पर्यो। यो विषय पनि हाम्रो छ। बालबालिकाहरूको अभिभावकको रूपमा पालिकाले ग्रहण गर्ने, सबैको सहयोगमा सहकार्यमा चाहिँ तिनीहरूलाई शिक्षा दीक्षा र योग्य नागरिक बनाउने, अनि वृद्ध वृद्धहरू जो हुनुहुन्छ त्यसलाई गाउँपालिकाले यसको संरक्षकत्वमा अन्यको सहकार्यमा उहाँहरूको संरक्षण र प्रवर्धन गर्ने, जसलाई चाहिँ स्थापित गरेर लान सकिन्छ, फ्यामिली अलिअलि बाँकी छ, उहाँहरूलाई चाहिँ उचित स्थानमा उहाँहरूकै सरकारवाला पक्षहरूको संलग्नतामा उहाँहरूकै निर्णयको आधारमा उपयुक्त स्थानमा चाहिँ पुनस्थापित गर्ने हो। उपयुक्त स्थान भनेको उहाँले सम्भव हुन्छ पालिकाभित्र, नभए सम्भव हुन्छ भने जिल्लाभित्र उहाँहरूले खोजेको उहाँहरूको सामाजिक आर्थिक सबै पक्षहरूलाई समेट्न मिल्ने ठाउँमा छन्।
1: भोटेकोसी बाढीको क्षति एकनाशको छैन। जिल्लाभित्रै गाउँपालिका पिच्छे र वडा पिच्छे यसको स्वरूप फरक फरक देखिएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका वडा नम्बर 2 र 5 गरी झन्डै 210 संरचना क्षतिग्रस्त भएका छन्। त्यस्तै गाउँपालिका भर 545 जना बेपत्ता छन्। व्यवस्थापन गर्नुपर्ने घरधुरीको संख्या 350 हाराहारी छ। राहतको अभाव नभए पनि तत्काल सबैभन्दा ठूलो समस्या विद्युत, सञ्चार र सडकको रहेको गोसाईकुण्ड गाउँपालिकाका सूचना अधिकारी अर्जुन डोटेल बताउनुहुन्छ।
3: राहत पनि धेरै जम्मा भइसकेको छ, होइन, घरधुरी निकालेर होइन कसरी व्यवस्थापन गर्ने भनेर हाम्रो अब लगभग 10 दिन भित्रमा त्यो पनि व्यवस्थापन भइसकेको छ। यातायात भनेको हवाई मार्ग मात्रै हो कि सर, बाटो टुट्यो त्यसले गर्दा चाहिँ गाह्रो भएको हो। कोही यत्र मान्छे विस्थापित कसैको केही छैन, होइन, पुरै बगर छ, वैकल्पिक ठाउँ पनि यता त्यस्तो ठाउँै छैन, भौगोलिक अवस्था नै त्यस्तो छ कि सर। 350 घरधुरीलाई व्यवस्थापन गर्न त गाह्रो हुन्छ नि सर।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
4: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोसी बाढीपछिको सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण तथा थप सुझाव दिन र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली काङ्ग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले खोज राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गर्दै समिति गठनका लागि ध्यान आकर्षण गराएको नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक बासन्त थापाले जानकारी दिनुभयो। बैठकले अहिलेसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिँदै पूर्व तयारी र सुरुवाती चरणमा पर्याप्त सल्लाह परामर्श एवं समन्वय नहुँदा केही कमजोरीहरू देखिएको निष्कर्ष निकालेको उहाँले बताउनुभयो।
4: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 13.85 अङ्कले घटेर 2531.55 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.19 अर्ब कारोबार भएकोमा आज 341 कम्पनीको 1.05 लाख कित्ता सेयर 4.09 अर्ब रुपियाँमा किनबेच भएको छ।
5: पाँच थरको फागुनन्द गाउँपालिकामा कुकुरले टोकेर घरपालुवा पशु चौपाए मर्न थालेपछि ठुलो क्षति भएको छ। रेबिज संक्रमित कुकुरको टोकाइबाट गाई भैँसी मर्न थालेपछि कतिपयका गोठ रित्तिएका छन् भने आम्दानीको मुख्य स्रोत नै पूर्ण रूपमा घुमेको छ। डेरीबाट ऋण लिएर गाई खरिद गरेका किसानहरू गाई मरेपछि ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन्। पशु बिमा नगरेका कारण एकै परिवारलाई 3 लाख रुपियाँसम्म घाटा भएको छ। पछिल्लो केही महिनामै पाँच थर जिल्लाभर रेबिजका कारण 38 पशु चौपाए मरिसकेका भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। विश्व भू राजनीतिमा तीव्र ध्रुवीकरण र आर्थिक विभाजन बढिरहेका बेला चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात् बिआरआईलाई थप गति दिने उद्देश्यसहित हङकङमा 11 शिखर सम्मेलन सुरु भएको छ। विश्वका 70 देशका 6,000 भन्दा बढी उच्च सरकारी अधिकारी, लगानीकर्ता तथा व्यावसायिक नेतृत्वकर्ताहरू सहभागी यो सम्मेलनले विभाजित विश्वलाई जोड्ने आर्थिक सुपर कनेक्टरका रूपमा हङकङलाई प्रस्तुत गरेको छ। को उद्घाटन सत्रलाई सम्बोधन गर्दै हङकङका प्रमुख कार्यकारी जोन लीले वर्तमान विश्वमा देखिएको भू राजनैतिक तनावका बीच बिआरआईले प्रस्ताव गरेको सम्पर्क सञ्जाल, सहकार्य र सहमति सबैभन्दा महत्त्वपूर्ण औजार भएको बताउनु भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। सम्मेलनमा प्रस्तुत तथ्याङ्कले बिआरआई साझेदार देशहरूसँग हङकङको आर्थिक सम्बन्ध नाटकीय रूपमा विस्तार हुँदै गएको देखाएको छ। गएको वर्ष मात्रै हङकङ र साझेदार देशहरू बीचको वस्तु व्यापार 17% बढेर 323 अर्ब अमेरिकी डलर पुगेको छ। यसबाहेक साझेदार राष्ट्रहरूबाट झन्डै 1,500 कम्पनीले हङकङमा आफ्नो कार्यालय।
6: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
7: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
10: लो, किन नि? के भो, सन्चो भएन?
9: होइन, यतिकै जानै मन लागेन।
10: यतिकै पनि हुन्छ?
9: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
10: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
11: नमस्ते, कति कामले पाल्नु भयो?
10: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
11: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
12: हस् म्याडम।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
15: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
16: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
17: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
16: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
18: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किन मर्दै छस्? तैले आफूले आफूलाई बचाउनु पर्छ। तसँग बाँच्ने हजार कारण छन्।
1: स्वयंसेविका दिदी
2: नमस्कार। नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुआ, छुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ, जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ
1: न त।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
10: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
10: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
1: ल देख्नु भएन, औषधि हालेको।
0: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर, युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28-990-90।
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोध स्वास्थ्य कार्यालय रोल्पा
5: रोल्पा।
6: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
7: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
6: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
7: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
8: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
6: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
8: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
6: वाह, नास्ता होस् त यस्तो
7: कस्तो
6: ओली नास्ता पसल जस्तो।

0: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ, चिटिक्कै परेर।
1: ओ त्यहाँ आइरहेछु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेछु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थेस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849420664 र 9849477530। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: अनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
4: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के सेवा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9867767467 र 9703984099।

0: नकमाइको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
17: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
18: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
20: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
21: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊँ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
14: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
13: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
14: खै के गर्ने दिदी,
15: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
16: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
16: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
16: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
16: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
16: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: ए पहिला कसैले भनेनन्
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
6: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
9: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुस् व्यक्ति वा
10: संस्थालाई किन खोज्नु भएको होला हजुर को पर्नु भयो
9: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा
9: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
10: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: ए के भयो? केको हल्ला खल्ला भयो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
6: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनुपर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हेलो
11: हजुर। हेलो,
10: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
11: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
12: हजुर।
11: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
12: दिन त। हेलो, भन्नुहोस् त।
10: हेलो हजुर।
12: हजुर,
10: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
12: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
11: ए नानी, के भने रहेछ? के हो, के भयो?
12: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
11: ल ल ल, म किन दिन्थे?
13: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
14: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
13: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
14: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
10: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
15: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
16: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
10: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए।

0: धन्यवादै बाबु।
1: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
3: नेपाल सरकार।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि? के भो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मुआ, मुआ, ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुत नगर आज कति दिन रे
16: तीन दिन भयो
15: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
16: केही हुन्न मुआ छुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
15: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
16: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
17: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
15: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
18: महिनावारीलाई मर्यादित बनाउनु विभेद अन्त्य गर्नु
19: नेपाल सरकार विज्ञापन

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

तपाईँहरू मिलेर बस्नु, मिलेको राम्रो, नलिउने ल्याइहाल्नु भयो, मिलेर बस्नु।

0: हेलो
1: दिदी, के छ हाल खबर? म त आज बाटो काममा लागे नि।
0: ल फेरि किन काममा लागे कि त? पैसा चाहिएर हो, म पठाइदिहाल्थेँ नि।
1: त्यस्तो होइन नि दिदी, छोरी छोरी छन् भनेर हेला गर्नेहरूलाई अब पैसा कमाएर आफैले के गरेर देखाउनु छ कि?

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँध्यारो छ

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोके।

0: नमस्कार नमस्कार, सबैजना आउनु भएछ त। ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
0: ए अँ, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
0: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
6: ले देख्नु भएन, औषधि हालेको।
5: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
6: ले देख्नु भएन, औषधि हालेको।
5: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
9: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
8: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
9: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबै

0: र हावा पनि अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
0: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
4: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
4: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिनु पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्दा हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरो पो भएको छु त म त।
11: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093984099।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।